0: अवस्था आदिका कारण धेरैले घर बनाउने सपना पूरा गर्न संघर्ष गरिरहेका हुन्छन्। कतिपय अवस्थामा पैसा भएर पनि सुरक्षित आवास बनाउन सकिरहेका हुँदैनन्। प्राविधिक ज्ञानको अभावले बाढ़ी पहिरो र भूकम्पको जोखिमयुक्त बस्तीमै मानिसहरू बसोबास गरिरहेका हुन्छन्। नागरिकको यस्तो समस्यामा सरकार आफै देखिने गरी ऐन बनाउन लागि छ। हालै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गरेको भवन दोस्रो संशोधन विधेयक 2083 नागरिक आवास सुनिश्चितता सम्बन्धी छुट्टै व्यवस्था छ, जस मार्फत पहिलोपटक घर बनाउनेलाई सरकारी अनुदान दिने भनिएको छ। विपदका कारण घर गुमाएका र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित आवासमा सार्ने योजना छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्तुत विधेयकको उद्देश्य निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्नु र मध्यम आय भएका परिवारलाई सुरक्षित तथा व्यवस्थित आवास उपलब्ध गराउनु रहेको बताएका छन्। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 66,66,937 घर परिवार छन्। तीमध्ये करिब 86% परिवार आफ्नै आवासीय एकाइमा बस्छन् भने 12.8% परिवार भाड़ाको आवासमा बसिरहेका छन्। नमूना डिजाइन प्राविधिक परामर्श निशुल्क, स्थानीय तथा रैथाने निर्माण सामग्री निशुल्क, अन्य आवश्यक प्राविधिक सहयोग निशुल्क, अति विपन्नलाई संघीय सरकारको 50,000 अनुदान, अति विपन्नलाई प्रदेश सरकारको 25,000 अनुदान, स्थानीय सरकारले रैथाने निर्माण सामग्री उपलब्ध गराउने लगायतका व्यवस्था समेत विधेयकमा गरिएको छ।
1: सस्ता प्याकेज हट्दै इन्टरनेट महँगिँदै शीर्षकमा अभियान राष्ट्रिय दैनिकमा आर्थिक दैनिकमा यो खबर छापिएको छ। इन्टरनेट सेवा प्रदायकहरूले सस्ता र कम स्पीडका केही प्याकेज हटाएर नयाँ शुल्क संरचना लागू गर्ने तयारी गरेका छन्। यससँगै ती प्याकेज प्रयोग गरिरहेका ग्राहकको इन्टरनेट खर्च बढ़ने देखिएको छ, अर्थात इन्टरनेट सेवा महँगिने भएको छ। वर्ल्ड लिंक, सुबिसु, सीजी र भायोनेट लगायत सेवा प्रदायकले आगामी असोज 19 गतेदेखि पुराना प्याकेज बन्द हुने र नयाँ प्याकेजसँगै सेवा शुल्कमा समेत परिवर्तन हुने जानकारी ग्राहकलाई एसएमएस मार्फत दिन थालेका छन्। इन्टरनेट सेवा प्रदायकहरूको यो कदम सर्वोच्च अदालतको पछिल्लो फैसलापछि आएको हो। ठूला करदाता कार्यालयले निर्धारण गरेको दूरसंचार सेवा शुल्क टीएससी र त्यसमा लगाइएको जरिवाना विरूद्ध सेवा प्रदायकहरूले दायर गरेको रिट अदालतले हालै खारेज गरेको थियो। त्यस लगत्तै फिक्स्ड ब्रोड ब्याण्ड इन्टरनेटको मूल्य पुनरावलोकनको तयारी गरिरहेका कम्पनीहरूले ग्राहकलाई नयाँ प्याकेज र सेवा शुल्क सम्बन्धी एसएमएस पठाउन थालेका हुन्।
0: विपद प्रभावितलाई विशेष ऐन शीर्षकमा खबर छ। विशेष ऐन मार्फत सरकारले प्राकृतिक विपदमा परेकाहरूको खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापन र बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछ। रसुवा बाढ़ीपछि उत्पन्न समस्यालाई सम्बोधन गर्ने गरी सरकारले विशेष ऐन बनाउँदैछ। यसका निम्ति गृह मन्त्रालयले विपद सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक बनाएको छ। यसलाई विशेष ऐनका रूपमा लिएको गृह मन्त्रालयले जनाएको छ, जसमार्फत सरकारले प्राकृतिक विपदमा परेकाहरूको खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापन र बेपत्ता भएकाहरूलाई मृत घोषणा गर्ने कानूनी उल्झन सुल्झाउँदैछ। बिहिबार मात्रै पनि संसदमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले रसुवा बाढ़ीमा परेर बेपत्ता भएकाका परिवारले मृतक सरह राहत पाउन नसकेको र यसमा सरकारले कानून देखाएर पन्छिन खोजेको टिप्पणी गरेका थिए। प्रचलित कानूनमा समस्या भए सरकारले सम्बोधन गर्न सक्ने तर बेपत्ताका परिवारलाई समेत सरकारले मृतक सरह सेवा सुविधा र राहत उपलब्ध गराउनुपर्ने माग राखिएको थियो। गृह मन्त्रालयले तयार पारेको विधेयक ऐनमा रूपान्तरित भए सांसद दुलालले उठाएको विषय सम्बोधन हुनेछ। प्राकृतिक विपदमा परि बेपत्ता भएका व्यक्तिको शव नभेटिए पनि निश्चित अवधि पूरा भएपछि मृत्यु दर्ता गर्न सकिने गरी सरकारले कानूनी व्यवस्था गर्न लागेको छ। यसका निम्ति तीनवटा ऐन संशोधन गरिँदैछ। हाल मुलुकी देवानी संहिता 2074 अनुसार कुनै व्यक्ति बिना सूचना लगातार 12 वर्षदेखि बेपत्ता भएमा वा स्वाभाविक रूपमा जानकारी पाउने व्यक्तिले 12 वर्षदेखि कुनै सूचना नपाएमा मृत्यु भएको मानिने व्यवस्था छ। निश्चित अवस्थामा भने यो अवधि फरक छ। 80 वर्ष पुगेको व्यक्ति 5 वर्षदेखि बेपत्ता भएमा युद्धमा खटिएको सैनिक युद्ध समाप्त भएको 4 वर्षसम्म सम्पर्कमा नआएमा वा पहिचान हुन नसकेमा पनि मृत्यु घोषणा गर्न सकिने व्यवस्था गरिएको छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिटी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। रसुवाको फुटेकोशी नदीमा आएको हिमबारीका कारण अभिभावक गुमाएका बालबालिकालाई आवासीय सुविधा सहित कक्षा 12 सम्म निशुल्क शिक्षा उपलब्ध गराउने कार्यक्रम सञ्चालन हुने भएको छ। बागमती प्रदेश सरकारले कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधि परिमार्जन तथा राय सहमतिको प्रक्रिया समेत अघि बढ़ाएको छ।
3: नेपालमा गत अगस्तमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि सम्पर्कविहीन भएका 55 मलेसियाली नागरिक मध्ये एकजना 37 दिनदेखि सकुशल फेला परेका छन्। ती व्यक्ति मलेसियाली दूतावास काठमाडौँमा आफै सम्पर्कमा पुगेपछि सुरक्षित रहेको पुष्टि भएको हो।
2: चिसो मौसममा रुगाको किट, टाउको तथा शरीर दुख्दा प्रयोग गरिने नेपाली जड़ीबुटी जन्य सञ्चको उत्पादन बन्द भएको छ। मासिक ज्यालाधारी श्रमिक आन्दोलन नउत्रेपछि सञ्चको उत्पादन रोकिएको हो। श्रम अदालतको फैसला कार्यान्वयन, सामाजिक सुरक्षा, चाडपर्व भत्ता लगायत सेवा सुविधाको माग गर्दै श्रमिक आन्दोलनमा उत्रेपछि असोज 5 गतेदेखि सञ्चको उत्पादन रोकिएको छ।
3: हालैको विनाशकारी भुटेकोशी बाढ़ीबाट क्षतिग्रस्त भौतिक पूर्वाधारको उत्थानशील पुनर्निर्माण, अन्तर्राष्ट्रिय स्रोत परिचालन र वित्तीय सुधारका लागि सरकारले वृहत कूटनीतिक पहल शुरू गरेको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तहको चुनाव केन्द्रित अभियानमा निस्कने भएको छ। पार्टी केन्द्रीय समितिको शनिबार बसेको बैठकले देशभरका सम्पूर्ण पालिकामा केन्द्रीय नेता तथा सांसदहरूलाई खटाउने निर्णय गरेको छ।
3: यस वर्ष आदिवासी थारू तथा तराई मूलका महिलाले खर अर्थात शुद्ध जितिया मनाइरहेका छन्। उदयपुर लगायत तराईका गाउँघरमा बसोबास गर्दै आएका थारू महिलाले 2 वर्षपछि पुनः शनिबारबाट शुद्ध जितिया मनाउने अवसर पाएका हुन्।
2: कांग्रेसले 15 महाधिवेशनमा उम्मेद्वार भएको व्यक्ति प्रदेश कार्य समिति र जिल्ला कार्य समितिमा उम्मेद्वार बन्न नपाउने स्पष्ट पारेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गर्दै 15 महाधिवेशनमा कुनै पनि पदमा उम्मेद्वार भएको व्यक्ति यस पश्चात हुने प्रदेश कार्य समिति र जिल्ला कार्य समितिमा उम्मेद्वार बन्न नपाउने स्मरण गराएका हुन्।
3: सर्लाहीको हरिवन नगरपालिकाले अनुदानमा वितरण गरेको गोलभेडाको बिउ कमसल भएपछि किसान मारमा परेका छन्। आर्थिक वर्ष 2082-83 हरिवन नगरपालिकाले 50% अनुदानमा वितरण गरेको कविता जात गोलभेडाको बिउबाट अपेक्षित उत्पादन नभएपछि लगानी समेत नउठ्ने चिन्तामा किसान परेका छन्।
2: हवाई यात्रा गर्दा उडान ढिलाइ वा रद्द भएमा यात्रुलाई पूर्व सूचना दिनुपर्नेदेखि दुर्घटना मृत्यु भएमा हकवालाले पाउने क्षतिपूर्ति सम्मका अधिकार अब कानूनी रूपमै सुरक्षित भएको छ।
3: ग्लोबल आईएमई ब्याङ्क लिमिटेडको 20 वार्षिक साधारण सभा शुक्रबार काठमाडौँमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष 2082-83 मुनाफाबाट शेयर धनीलाई चुक्ता पुँजीको कुल 10% लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

0: को एकमात्र डीटीएच सेवा डिस्ट होम
1: डिशो खुशी को कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: नेपाली खबरमा अब विदेशका खबर आइतबार हुने ब्राजिलको राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताहरूले मतदान गर्दैछन् ब्राजिल यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनाचियो लुदा दा सिल्भालाई सिनेटर फ्लाभियो बोल्सोनारोले कड़ा चुनौती दिने अनुमान गरिएको छ
7: अब खेल खबर आईसीसी पुरूष एक दिवसीय विश्वकप 2027 को अन्तिम छनौटको रूपमा हुने 10 टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् आईसीसीले क्वालिफायर आगामी फेब्रुअरी 26 देखि मार्च 21 सम्म सञ्चालन गर्ने नयाँ मिति तय गरेको हो
6: अब विचार विश्लेषण कंग्रेसका 8 दशक शीर्षकमा नारद गौतमको विचार गोर्खापत्रमा छापिएको छ अनेक षड्यन्त्र अनेक बाधा र व्यवधानलाई बेहोर्दै कंग्रेसको अविरल यात्रा जारी छ अहिले पनि कंग्रेसमा विवाद कायमै छ संविधानविद विपिन अधिकारीले संविधान सामाजिक सञ्जालमा राखेको भनाई छ अहिले हास्यास्पद रूपमा दुई समानान्तर महाधिवेशन प्रक्रिया चलिरहेका छन् अदालतले भोलि आफ्नो निर्णय उल्ट्यायो भने त्यसै अनुसार होला तर आजका मितिसम्म निर्वाचन आयोगको अभिलेखमा गगन थापा नेतृत्वको नेपाली कंग्रेस नै आधिकारिक पार्टी नेतृत्व हो शेरबहादुर देउवाको गराउन शुरू गरेको अधिवेशन गैर कानूनी हो त्यो नेतृत्वमा अब वैधानिक हैसियत छैन
7: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खिम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: Radio NRN 99.1 समय को ख्याल राखौं 6 बज्यो
1: खरो विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट

कांग्रेसको नमस्कार। आजको नेपाली बसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटलका विभिन्न प्लेटफर्म मार्फत नेपाली बस सुनिराख्नु भएको छ। नेपाली बहसलाई यतिखेर फेसबुक पेजमा नेपाली नेटवर्क मार्फत पनि तपाईँ सुनिराख्नु भएको छ भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी सर्च गर्नुभयो भने हामी प्रत्यक्ष रूपमा आएका छौं। आदरणीय श्रोता, आजको नेपाली बस अर्थात धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई तपाईँहरू यतिखेर काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्ट्जबाट पनि प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ। नेपाली कंग्रेसको आजदेखि 15 महाधिवेशन हुँदैछ। पार्टीको इतिहासमै सबैभन्दा धेरै प्रतिनिधिहरू सहभागी हुँदैछन्। लामो राजनीतिक इतिहास बोकेको नेपाली कंग्रेसको 15 महाधिवेशन आज आइतबारदेखि शुरू हुँदैछ। विशेष महाधिवेशनपछि दुई समूहमा विभाजित कंग्रेसको आधिकारिक संस्थापन पक्षले आज काठमाडौँको खुला मञ्चमा महाधिवेशन उद्घाटन गर्न लागेको हो। 30 स्वास्थ्य कर्मी सहितको हेल्थ डेस्क र दुईवटा एम्बुलेन्स मैदानमा खटिएका छन्। महामन्त्रीमा आकांक्षीको लड़को धेरै छ। पदाधिकारीहरूको संख्या थप्ने तयारी गरिएको छ। पूर्व सभापति देउबाबाटै उद्घाटन गराउने हाम्रो चाहना रहेको भन्दै प्रवक्ता देवराज चालिसीले बताउँदै गर्दाखेरि अब के हुन्छ त त्यो अवस्थामा पनि आजको नेपाली बसमा हामी बहस गर्छौं। देउबासम्मको दावी छ, अधिवेशनमा सहभागीहरू पनि हामीतिर खुल्दैछन् भनेर डाक्टर प्रकाश शरण महतले चाहिँ दावी गरेका विषयहरू छन्। रवि ओली प्रचण्डलाई निम्तो अरू को जाँदैछन् नेपाली कंग्रेसको आजको महाधिवेशनमा। केन्द्रीय कार्य समितिका लागि असोज 19 उम्मेद्वारी दर्ता छ भने प्रतिनिधिलाई खाना र खाजा पार्टीको बास पनि खाना र खाजा तर पार्टीको बास चाहिँ आफ्नै रहेको विषयलाई पनि आजको बहसमा हामी चर्चा र जानकारी गराउन चाहन्छौ। स्थापनाका 8 दशकमा 14 महाधिवेशन 10 नेतृत्वमा पुगेका छन् नेपाली कंग्रेसको। आजको नेपाली बसमा हामी यिनै विषयमा चर्चा परिचर्चा गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।

ब्याकको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका। साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क। डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिव अफर, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: ब्याङ्कमा सजिलो किस्त र 12 वर्षसम्मको वारेन्टी।
1: यो नेपाली रेडियो नेटवर्क।
2: हर विषयमा तारो बहस, नेपाली बहस।
3: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
4: ग्लोबल आईडी ब्याङ्क, सबैका लागि ब्याङ्क।
5: इस होम इन्टरनेट।
6: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता एवं महामन्त्री पदका उम्मेद्वार नयन सिंह महर हुनुहुन्छ। महरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ सिंहजी।
6: होइन, 15 महाधिवेशन आजबाट शुरू हुँदैछ। महामन्त्री पदमा आकांक्षा राख्नुभयो, उम्मेद्वारी दिने मुडमा हुनुहुन्छ। महामन्त्रीमा नयन सिंह महरलाई किन विजय गराउने, तपाईँका एजेन्डाहरू बताउनुहोस् त जनतालाई, कार्यकर्तालाई, महाधिवेशन प्रतिनिधिलाई।
7: ऐतिहासिक विरासत बुझेको र नेपालीलाई, नेपाली जनतालाई राणा शाहबाट मुक्त गर्नका लागि उत्तर आधुनिक नेपालमा नयाँ राजनीतिक प्रणाली र सामाजिक व्यवस्था कायम गर्नका लागि नेपाली काँग्रेस पार्टीले इतिहासका कालखण्डमा थुप्रै पटक पटक आफूलाई साबित गरेर आन्दोलनको नेतृत्व गरेको छ। यो पार्टीको आज 15 महाधिवेशन हामी सम्पन्न गर्दैछौ। नेपाली जनताको आशा र विश्वास थप गाढ बनाउनका लागि र नेपाली काँग्रेस पार्टीलाई समय सापेक्ष पार्टी बनाउनका लागि, राणाकालको समयमा राणाशाहीको अन्त गर्नका लागि जनता जति बेला नागरिक थिएनन् रैतीबाट मुक्त गएर जनताको अधिकारका लागि लोकतान्त्रिक प्रणाली स्थापित गर्नका लागि हाम्रा अग्रजहरूले काँग्रेस पार्टीको स्थापना गरेको थियो र त्यो सफलता पनि प्राप्त गर्यो। बीचको कालखण्डमा पनि हामीले आफूलाई प्रमाणित गर्यौं परिवर्तनमा हामी काँग्रेसले लिड गर्छ भनेर। आज फेरि त्यति बेलाको त्यो समयबाट समाज सिफ्ट गर्दैछ, अर्कोतर्फ जाँदैछ भनेको पुरानो जो सामाजिक बनोट थियो, आज धेरै कुराले, विकासको कुराले, चेतनाको कुराले, प्रविधिको कुराले ठूलो कोल्टो फेर्दैछ। नयाँ युवा, अहिले हामी अल्फाका कुरा गर्छौं, जेनजीका कुरा गर्छौं, पुरानो 97 वर्षभन्दा अगाडिको जो पुस्ताले हाम आन्दोलन गरेको थियो, जुन प्रणालीको विकास स्थापना गरेको थियो, आज कता कता त्यसले समाजमा जो फेरिएको बाटो छ, ग्लोबलाइजेसनको जमानामा जो फेरिएको हाम्रो चाहिँ सामाजिक जो बनोट छ, अथवा हाम्रा जो भावनात्मक आफ्ना विकासका आयाम होलान् अथवा व्यक्तिका आयाम होलान्, त्यसमा परिवर्तन आएको छ र त्यसै अनुसार नयाँ पुस्तालाई चाहिने नेपाल, पुरानो पुस्ताले आकांक्षा गरेको, पुराना पुस्ताले एउटा रोड म्याप बनाएको, त्यो हाम्रो फाउन्डेसन हो। त्यो फाउन्डेसनमा रहेर हामीले धेरै थप विकास गर्नुपर्नेछ। जमिन हाम्रो पुरानो हो, पुरानो पुस्ताले राखिदिएको, त्यसलाई आर्जन गरिदिएको जमिन त्यो हो, तर कस्तो घर बनाउने, घरलाई कस्तो विकसित गर्ने, आधुनिक प्रणालीतर्फ कसरी लैजाने, अझ भूकम्प रहित कसरी बनाउने, भूकम्पले भत्काउन नसक्ने अनि आगोको खतरा नभएको घर कसरी निर्माण गर्ने भन्ने आजको विषय हो। त्यस्तै नेपाली
6: नरसिंह महर चाहिँ दोस्रो पुस्ताको नेतृत्व गर्न तयार हुनुहुन्छ, तपाईँ चाहिँ अहिलेको नयाँ पुस्ताको नेतृत्व गर्न तयार हुनुहुन्छ। महामन्त्रीमा चाहिँ नरसिंह महरलाई यस पाला चाहिँ देख्न पाउँछन् होइन, सबैले महाधिवेशन प्रतिनिधिले सहयोग गर्छन् होइन। त्यसो भए
7: करिब 30 लाख जति मतदाता नेपाली काँग्रेसको साथमा मत गर्दथे, आज त्यो घटेर 17-18 लाखमा पुग्दै गर्दाखेरि गुमेको जनताको साथ हाम्रा अगाडि ठ्याक्कै देखिएको छ। त्यसलाई बढोत्तरी गरेर जनताको प्रिय पार्टी बनाउने, सरकारमा स्थापित हुने, आजसम्मका गल्ती कमजोरीलाई स्वीकार गरेर त्यसलाई रियलाइज गरेर अब नगर्ने बाचा गर्ने र नयाँ नेपालका लागि मैले भने अन्तर्राष्ट्रिय मञ्चमा नेपालको व्यक्तित्वको ओझ कसरी बढाउने, नेपालभित्रै जनताका दैनिक जनजीवनका समस्या छन्, किसानको मलको समस्या होला, विद्यार्थीको स्कुलको फीको समस्या होला, एउटा टिचरको चाहिँ आफ्नो वृत्ति विकासको कुरा होला, त्यो समाजका टोटल जति समस्या छन् त्यसको समाधानमा लाग्ने नेपाली काँग्रेस पार्टी कसरी बनाउने भन्ने प्रश्न छ। यसमा हामीले काम गर्नुपर्नेछ। अब सँगसँगै जनताको सक्रिय सहभागिता भएको बलियो अर्थतन्त्र, पैसा नभइकन अर्थतन्त्र बलियो नभइकन जति कुरा गर्यो भने देशको समृद्धि गर्न सकिँदैन। तीन वर्षदेखि नेपाली काँग्रेस पार्टीको महामन्त्रीका लागि म साथीहरूको साथमा छु, साथीहरूको भावनासँग मैले एकाकार गरेको छु। भर्खर मात्रै जलदुराको जिल्ला अधिवेशन पछाडि मैले कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ अनि कपिलवस्तु, रूपन्देही, पश्चिम नवलपरासी, नवलपुर, चितौन र मकवान हुँदै मधेस प्रदेश भएर कोशी प्रदेशसम्म पुगेर साथीहरूका भावना थप कुरा के छन्। भुइँतहका काङ्ग्रेसहरू जो गाउँमा बस्छन्, जसले काङ्ग्रेसलाई बुझाएको छ, सहरले मात्रै काङ्ग्रेसको नेतृत्व गर्दैन, सहर र गाउँको सम्मिश्रण हो नेपाली काङ्ग्रेस। तसर्थ भुइँ मान्छेका आवाजहरू केन्द्रमा कसरी उठाउन सकिन्छ र जहिले पनि हामीले केन्द्रबाट निर्देशन दिने, चिठी पठाउने अनि भुइँ मान्छे चोल कमिटीले, तल्लो कमिटीले कार्यान्वयन गर्ने मात्रै छ। अब यसलाई कसरी स्थानीय तहलाई पनि कसरी बलियो बनाउन सकिन्छ, हाम्रो तल्लो तहको काङ्ग्रेसको एउटा जो इकाइ छ त्यसलाई पनि बलियो कसरी बनाउन सकिन्छ र फेरिएका काङ्ग्रेसका बाटाहरू के हुन्, अहिले चेन्ज खोजेको के छ, ग्लोबलाइजेसनको चेन्जभित्र तपाईँले जलवायु परिवर्तनको मुद्दा देखि राख्नु भएको छ, आर्टिफिसियल होइन कि सुपर आर्टिफिसियल इन्टेलिजेन्समा दुनियाँ अगाडि बढेको छ, दस वर्षभित्रै कहीँ खतरा उत्पन्न हुने हो कि एआई जस्ता विषयले भन्ने एकदम बहस चलिरहेको बेला हामीले त्यसबाट साइबर सुरक्षामा कसरी काम गर्ने हो, युवाहरूका पक्षमा नवपर्तनलाई प्रभावकारी बनाएर कसरी काम गर्ने हो, अनि समावेशी नेपाल बनाएका छौँ हामीले संविधानमा, समावेशिताको नेपालमा जसरी सबै वर्ग र समुदायको सह अस्तित्व हुने गरी सँगसँगै नेपालमा अगाडि बढ्ने र नेपालको नेतृत्व गर्ने जुन वातावरण नेपाली काङ्ग्रेसको नेतृत्वमा बनेको सरकार के अरे संविधान छ त्यसलाई कार्यान्वयन गरेर समावेशी सबैको वृत्ति विकास निम्ति नेपाल कसरी बनाउने हो भन्नेका थुप्रै एजेन्डाहरू र नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै हुँदै गर्दाखेरि नेपाली समाजमा शिक्षा आर्जन गर्दै गर्दाखेरि विद्यार्थी शुल्कबाट एकदम नराम्रो प्रताडित हुने अवस्थालाई अन्त गर्नका लागि निशुल्क शिक्षाको कुरा, निशुल्क स्वास्थ्यको कुरा, यी एजेन्डाहरू मेरा प्राथमिकताका एजेन्डा थिए।
6: तर महामन्त्रीमा धेरै छन् आकांक्षीहरू होइन, तपाईँ फरक किन महामन्त्रीमा चाहिँ, अब आकांक्षीको लड्को नै छ नेपाली कंग्रेस जस्तो पार्टीमा, आकांक्षी हुने कुरा त स्वाभाविक नै रहला, वर्तमान महामन्त्रीहरू र अहिलेका अन्य केही नेताहरू पनि त्यसमा उम्मेद्वारीमा आकांक्षी हुनुहुन्छ, महामन्त्री पदमा के छ कंग्रेसमा त्यस्तो?
7: नेपाली कंग्रेस पार्टीको महामन्त्री भनेको कार्यकारी तहको एउटा सशक्त सभापति भन्दा वरिष्ठतामा तेस्रो भए पनि सभापति भन्दा
6: सक्रिय बढी
7: उसले बढी अफिसियल अफिसको लिड गर्नुपर्ने पार्टी के अरे पद हो। त्यो पदमा गिरिजा प्रसाद कोइराला जस्ता व्यक्तित्वहरू थिए र सिधै नेपालको प्रधानमन्त्रीको लागि नेपाली काङ्ग्रेसलाई योग्य बनाएका थिए र उहाँ प्रधानमन्त्री बन्नुभएको थियो, त्यति शक्तिशाली पद हो र यो पदको उच अझ बढाउनका लागि मैले त यहाँलाई थाहा छ तीन वर्षदेखि एउटा मात्रै महामन्त्री पद बनाउन सक्यो भनेपछि यसको उच बढ्छ भनेको छु, भने एउटा मात्रै महामन्त्री पद भयो भनेपछि यसको थप प्रभावकारिता बढ्छ भनेको छु। त्यो महामन्त्री केवल खालि केन्द्रका निर्णयहरू तल पठाउने अनि खालि कोर्डिनेट गर्ने मात्रै होइन कि त्यति कार्यकारी भूमिकालाई अझ सशक्त बनाएर सभापतिको सल्लाहमा, उहाँको समर्थनमा, उहाँको चाहिँ ट्रस्टमा पार्टीभित्रका अन्य थुप्रै निर्णयहरूमा केन्द्रीय समितिमा आफ्ना कुराहरू राख्न सक्छ, त्यसले निर्णय गराउन सक्छ र त्यसको कार्यान्वयन भयो कि भएन र मोनिटरिङ गर्न सक्छ, फेरि नयाँ किन भएन भएन भनेपछि किन भएन भनेर फेरि त्यसको अझ थप समीक्षा गर्न सक्छ र जनताका सवालमा जनतालाई पार्टीसँग जोड्नका लागि, अन्तर्राष्ट्रिय कम्युनिटीलाई पार्टीलाई जोड्नका लागि काम गर्न सक्छ। पार्टीको मियोको रूपमा रहेकोले नेपाली काङ्ग्रेस पार्टीको महामन्त्री अत्यन्तै प्रभावशाली र यसले साथीहरू जो देशभरि छरिएर रहेका साथीहरू छन् उनीहरूको मनोभावनालाई बुझ्ने, उनीहरूको सामिप्यमा बस्ने एउटा व्यक्ति चाहिन्छ। म चाहिँ नेपाली काङ्ग्रेसको राजनीतिभित्र देशको 753 वा पालिका जान्दछु, 6743 वडाको सँगको संलग्नता छ मेरो सम्बन्ध, जनताका पीर मार्काहरू, जनताका दैनिक जनजीवनका विषय बुझ्दछु मैले र भुइँ तहबाट मैले भने गाउँको एउटा सामान्य परिवारबाट आएको कारणले गाउँका कुरा पनि मलाई थाहा छ, सहरका कुरा पनि थाहा छ, गरिबी पनि मलाई थाहा छ, सम्पन्नता मलाई पनि थाहा छ, अनि देश पनि थाहा छ, विदेश पनि थाहा छ। देश र विदेश अन्तर्राष्ट्रिय सम्बन्धलाई व्यवस्थित गराउने सवालमा मैले धेरै बढी दखल राख्दछु र साथीहरूको सामिप्यता, जनतासँगको सम्बन्धमा सबभन्दा बढी प्रभावकारी र प्रगाढ सम्बन्ध स्थापित गरेको व्यक्ति हो। आजका सबै जति म जुन जुन पदमा म स्थापित भए सबै ठाउँमा म निर्वाचित भएर आएको व्यक्ति हो र अर्कोतर्फ जो नेपाली राजनीतिमा आज नेता र राजनीतिक व्यक्तिमाथि लाग्दै आएको आरोप छ, भ्रष्ट छ, चरित्रहीन छ, नैतिकताको राजनीति गर्दैन भन्ने छ, त्यसबाट म मुक्त छु। जुनसुकै प्रयोगशालामा पनि चारित्रिक रूपले एउटा गुणस्तरीय मापदण्ड पुगेको नेता का लागि बनेको ल्याबमा परीक्षण भयो भनेपछि सबभन्दा बढी सफाट र क्लियरेन्स पाउने व्यक्ति म हो। यो अहिलेको कन्टेम्पोररी राजनीतिमा अहिलेको जो अनि हामी यसलाई चाहिँ थप व्यवस्थित गर्नका लागि नेपाली काङ्ग्रेसलाई अझ थप प्रभावकारी पार्टी बनाउनका लागि र देशको लिडर पार्टी नेपाली काङ्ग्रेस हो बनाउनका लागि यहाँलाई मैले एउटा कुरा के भन्छु, नेपाली काङ्ग्रेस पार्टी हिजो नेकपाको करिब दुई तिहाई बहुमत आउँदाखेरि पनि यो देशको संस्थापन पार्टी थियो। राजाको अन्त भए पछाडि नेपाली काङ्ग्रेसलाई सत्ता र सत्ता बाहिरको कुरा भएन, जहाँ पनि हेर्नका लागि चाहिँ जनताले अथवा हाम्रा विपक्षीले देशी विदेशीले नेपाली काङ्ग्रेस पार्टीले के गर्छ भनेर हेर्थ्यो। तर आज त्यो कुरा भत्किएको छ। अहिले 21 गतेको फागुनको चुनाव पछाडि काङ्ग्रेस पार्टी संस्थापन हो कि होइन भन्ने कुरामा मान्छे भ्रममा छन्। यो 15 महाधिवेशन पछाडि नेपाली काङ्ग्रेसको गुमेको त्यो होजलाई हामी स्थापित गर्न चाहन्छौ, त्यसमा म योगदान दिन चाहन्छु। कार्यकारी तहको महामन्त्रीको हैसियतले यो पार्टीलाई थप समय सापेक्ष मैले भने 21औं शताब्दीको लिडरसिप पार्टी बनाउन चाहन्छु। यिनै आधारमा जनतासँगको तथा साथीहरूको सान्निध्यतामा एउटा सबभन्दा बढी एउटा दखल सम्बन्ध भएको दखल राख्दछु, उहाँसँग सान्निध्य छ। यी धेरै आधारहरू एउटा कुरा। अर्को कुरा अन्तमा खेम्जी भन्दै गर्दाखेरि राजनीति र विकासको संयोजन, जनतालाई राजनीतिक दलसँग जोड्ने, काङ्ग्रेससँग जोड्ने, काङ्ग्रेसलाई प्रजातान्त्रिक प्रणालीसँग जोड्ने र नेपालको टोटल सिस्टमलाई अन्तर्राष्ट्रिय सम्बन्धतर्फ विकसित गर्ने र आर्थिक सुधारका एजेन्डाहरू आजको प्राथमिक विषय हुन्। राजनीति निरपेक्ष खालि जय नेपाल गरेको घरमा खालि लोकतान्त्रिक अधिकारले मात्रै नबुझ्दैछ, लोकतान्त्रिक अधिकारसँगै मान्छेको खानाको अधिकार, शिक्षाको अधिकार, संस्कृतिको अधिकार अनि स्वास्थ्यको अधिकार, उसको स्वतन्त्रताको जति उसका अन्य अधिकार छन् त्यसको पूर्ति नभइकन राजनीतिक अधिकारले काम गर्न सक्दैन, लोकतान्त्रिक प्रणालीसँग काम गर्न सक्दैन। लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउने, जनताका दैनिक जीवनमा आइपर्ने अधिकारको पूर्तिका लागि काम गर्ने पार्टी अनि हामीले चाहिँ जनतासँग त्यस्तो पार्टी बनाउने हो, अनि मात्रै हामी जनतासँग जोड्न सक्छौँ। हाम्रो अल्टिमेट गोल भनेको, हामी लास्टमा जाने भनेको, हाम्रो अन्तिम गन्तव्य भनेको सरकारमा पुग्ने हो, सरकारमा पुगेर जनताको समृद्ध उन्नतिमा काम गर्ने हो। त्यसका लागि नेपाली काङ्ग्रेस पार्टीलाई बलियो र सशक्त अनि चारित्रिक र नैतिकवान नेताको पार्टी बनाउने हो। नैतिकताको राजनीतिको एउटा अभियन्ताको रूपमा लामो समय काम गरेको छु र साथीहरूको विश्वास छ, साथीहरूको साथ समर्थन छ, उहाँहरूलाई उहाँहरूको सान्निध्यमा रहेर उहाँसँग अन्तर सम्वाद गरेर देशभरि आफ्नो क्रिया कार्यक्रम गरेर काठमाडौँ फर्किएको छु भर्खर अस्ति मात्रै, र तसर्थ साथीहरूको चाहिँ साथ समर्थन मेरा अग्रजहरूलाई र नयाँ जेएनजी पुस्तालाई संयोजन गर्ने एउटा नयाँ किसिमको चाहिँ प्रणालीको विकास गर्ने योजना छ। जेएनजी पनि राजनीतिबाट नछुटोस्, अल्फाले साख राखेको छ, मेरो अभिवादीले राजनीति गर्दैछ, यो राजनीतिले देशको विकास हुन्छ त, मेरो लागि पनि केही हुन्छ त भनेर अल्फा समेत बसेर बसेको बेलामा र पुरानो पुस्ताले अझै पनि भरोसा नछोडेको अवस्थामा, पुरानो पुस्ता लडेको थियो, राणाको विरुद्ध लड्यो, पञ्चायतको विरुद्धमा लड्यो, उसले के सोचेको छ कि मैले त जति सकेँ धेरै कुरा सकिनु पनि होला, तर अब पछाडि काङ्ग्रेसको नेतृत्व गर्ने युवाहरूले, काङ्ग्रेसका नेताहरूले हाम्रो सोच नाशको अनुसारको नेपाल जस्तो हाम्रो अपेक्षा थियो त्यो अनुसारको नेपाल बन्छ कि बन्दैन भनेर पुरानो पुस्ता बसेको, नयाँ पुस्ता पनि अब हामी हो, हामी आउनुपर्छ भन्ने बेलामा दुईटाको संयोजन गर्ने जिम्मेवारी मेरो काँधमा आउँछ, नेपाली काङ्ग्रेसको अहिलेको 15 महाधिवेशनको काँधमा आउँछ, एउटा कार्यकारी तहको महामन्त्रीको हैसियतले खेल्दी, त्यसपछि हामीले चाहिँ एक्लै व्यक्ति मात्रै होइन, मैले जहिले पनि संस्थालाई प्रधान बनाउने विषयमा कुरा गर्छु, जहिले पनि संस्था बलियो नभइकन कुनै पनि देश बन्दैन, पार्टी बन्दैन, व्यक्ति बलियोले मात्रै चल्दैन। म संस्थागत विकासको पक्षमा भएको कारणले नेपाली काङ्ग्रेस पार्टीलाई बलियो बनाउन चाहन्छु। तपाईँलाई मैले थप कुरा गर्दै गर्दाखेरि मैले नेपाली काङ्ग्रेसको भित्रको सबभन्दा ठूलो समस्या गुटको समस्या हो। 2080 सालको महासमिति बैठकमा मैले के भने भने गुट यदि सबभन्दा ठूलो समस्या हो भने यसलाई अन्त गर्नका लागि अब के गरौं भने टोल कमिटीबाट केन्द्रीय समितिसम्म समूह निर्माण गरेर पट्टा पम्पलेट समूहगत बाँडेर समूहगत क्याम्पेनिङ गरेर जो चुनाव लड्छौं हामी महाधिवेशन त्यसलाई अन्त गरौं, आचार संहिता निर्माण गरौं, गुटका माध्यमले कसैले चुनाव लड्यो भने त्यसको उम्मेदवारी खारिज हुने प्रबन्ध गरौं अनि मात्रै गुटको अन्त हुन्छ भनेपछि आज त्यो पास भएको छ महासमितिबाट, मैले भिजन पेपरमा राखेका थिएँ, आज त्यसको कार्यान्वयन गर्ने बेला हो। भोलिको बन्द सत्रमा आउने बन्द सत्रमा मैले त्यो कुरा उठाउँछु। अन्तर्राष्ट्रिय सवालमा हाम्रा थुप्रै डायस्पोरामा बस्ने नेपाली साथीहरू उताबाट अहिले धेरै ठूलो जनसङ्ख्या विदेशमा बस्छ, विदेशको प्रतिनिधित्व मूलक संस्था नेपाली काँग्रेसलाई बनाउनका लागि मैले महादेश स्तरबाटै एक एकजना केन्द्रीय सदस्य बनाउनुपर्छ भनेर गोदावरी बैठकमा मैले पास गरेको, आज त्यो बेला भयो, विधानले दिएको छ, आज त्यसको कार्यान्वयन गर्ने बेला भएको छ। नेपालको राजनीतिमा थुप्रै एजेन्डा, मैले यहाँलाई भने क्लाइमेट चेन्जको लागि फरकै युनिट बनाउनुपर्छ भन्ने कुरा गरेँ, प्रशिक्षणको आधारमा क्रियाशील सदस्यता, मैले भने एउटा नेता बन्नका लागि एउटा क्रियाशीलले त्यो भोलि पार्टीको सभापति पनि भन्न सक्छ, तर त्यति समयअनुसार समयको राजनीति, अर्थतन्त्र, समाज, शिक्षा, स्वास्थ्य, जनताको दैनिक जनजीवन, अन्तर्राष्ट्रिय सम्बन्ध न्यूनतम कुराहरू नपढाइकन क्रियाशील दिने कुराले काङ्ग्रेस पार्टीलाई फाइदा गर्दैन। त्यस कारणले कतै कतै उसलाई प्रशिक्षित गरेर मात्रै प्रशिक्षणको आधारमा क्रियाशील दिनुपर्छ भन्ने कुरा मैले उठाएको थिएँ, त्यसको थोरै बहुत कार्यान्वयन भएको छ। सशर्त खेमजी जनताका बारेमा थाहा छ, दुई तहको समस्या थाहा छ, केन्द्र तहको समस्या पनि थाहा छ, अनि नेपाली काँग्रेसको हिस्ट्री, नेपाली काँग्रेसको ओज एक्सको नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यक्तित्व पनि नेपाली काँग्रेसको मलाई थाहा छ। नेपालको अन्तर्राष्ट्रिय व्यक्तित्व बढाउनका लागि पीपी कोइरालाले 2015-16 सालको सरकारले जो काम गरेको थियो त्यसको कार्यान्वयन आजका दिउँसो हुन्छ क्या छैन, यी सबै विषयमा बीपीको चिन्तनलाई एउटा फाउन्डेसन, एउटा प्रारम्भिक प्रस्थान बिन्दु मानेर आज फेरिएको समाज चन्द्रमामा बस्ती बसाउँछु भन्ने बेलामा चन्द्रमामा विकासको यति ठूलो खड्को मारेको छ विकासले, चन्द्रमामा बस्ती बसाउँछु भनेर दुनियाँका ठुल्ठूला देशहरू दावा गरिरहेको, भिडन्त गर्लान् कि भन्ने जस्तो गरिरहेको बेलामा नेपाललाई त्यो नेपालको युवा पनि आज उसलाई ठक्क सोच्नुभयो भनेपछि उसको इच्छा पनि चन्द्रमामा कस्तो होला, चन्द्रमा बस्तो पाए हुन्थ्यो भन्ने
6: लागिरहेको
7: छ। त्यसको उत्तर दिने यसरी हो, नेपाली हो, विश्व यो हो, समाज यो हो, राजनीति यो हो र नेपाली काङ्ग्रेस के हो, नेपाली काङ्ग्रेसले समाजमा इतिहासमा गरेको परिवर्तन यही हो भन्ने कुरा जानकारी छ। साथीहरू सबभन्दा बढी मेरो ताकत भनेको साथीहरूको साथ समर्थन हो, उनीहरूको साथमा मात्रै प्राय मैले आफूलाई आफ्नो कुराकानी संवादमा थुप्रो टाइम बिताउने भएका कारणले र नेपाललाई लिड गर्ने, नेतृत्व गर्ने पार्टी बनाउनका लागि मसँग पर्याप्त भिजन, आधार र क्षमता पनि छ भन्ने मैले प्रुभ गरिसकेका कारणले शिक्षा विभागमा बसेँ, नेपाल विद्यासङ्घको अध्यक्ष भएर बसेँ, थुप्रै ठाउँमा म परिसर कसीमा सुनलाई कसी लगाउनु पर्दैन भन्छन्, कसी लगाएको सुनलाई थप, त्यो अवस्थामा म छु। तसर्थ देशभरका साथीहरूलाई, महाधिवेशन प्रतिनिधिहरूलाई मेरो अनुरोध छ, नेता चुन्दाखेरि यसपटक राम्रो के छ भनेखेरि गाउँपालिकाका सभापति पनि प्रतिनिधि छन्, क र ख प्रदेशका पनि सभापति पनि प्रतिनिधि छन्, दुई चार महिनापछि इलेक्सन आउँदैछ, चुनाव आउँदैछ, तसर्थ यसपटक कसैले गुट निर्माण गर्न चाहे पनि, कसैले गुटको वितण्डामा चाहे पनि स्थानीय तहबाट आएका साथीहरू जो स्वयं आफ्नो भविष्य पनि चुनावका माध्यमले परीक्षण गर्न चाहन्छन् उनीहरू गुट बनाउनेहरूका पछि लाग्दैनन्, कुनै पनि गुटको आकांक्षा गर्नेहरूका पछि लाग्दैनन्, किनकि नेपाली काङ्ग्रेसको भविष्यका पछि नलाग्यो भने, नेपाली काङ्ग्रेसलाई राम्रो बनाउनका लागि लागेन भने उनीहरूको भविष्य पनि
6: बन्दैन।
7: नेपाली काङ्ग्रेस पार्टीलाई अब्बल बनाउने बेला ठ्याक्कै यो आएको छ, 15 महाधिवेशनपछि नेपाली काङ्ग्रेसलाई एउटा स्वर्ण कार्यकालमा अगाडि बढाउने लक्ष्य तपाईँ हामीको हुनुपर्छ।
6: हस्, यहाँको महत्वपूर्ण समय र आगामी दिनको म धेरै धेरै शुभकामना पनि दिन चाहन्छु। नयनसिंहजी समय दिनुभयो, धेरै धेरै धन्यवाद, नमस्कार।
7: आज उद्घाटन हुँदैछ नेपाली काङ्ग्रेसको 15 महाधिवेशन, सफलताको शुभकामना, यसको अवसरमा शुभकामना, खेमजी र नेपाली नेटवर्कले नेपाली समाजका नेपालका राजनीतिक दलहरूका सबैका तत्कालीन समस्या र आगामी बाटोको बारेमा जुन तपाईँले डिस्कस गर्नुहुन्छ मलाई विश्वास छ दसैँभित्रै नेपाली काङ्ग्रेसको महामन्त्रीको हैसियतले तपाईँलाई फेरि सम्वाद गर्ने अवसर मिल्नेछ।
6: धन्यवाद। उहाँ हुनुहुन्थ्यो नयन सिंह महर नेपाली काङ्ग्रेसको महामन्त्रीको मेटर आधारित छोटो नेपाली बसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
8: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

गिफ्ट यस चाड पर्वमा टिसिएल घर भित्राउनुहोस् र पाउनुहोस् रु 1,42,500 क्याशब्याक र उपहारहरू 85 र 98 इन्चको टिभीमा टिसिएल साउन्ड बार फ्रिजमा सिजी इन्डक्सन कुकटप वासिङ मेसिनमा 6 किलो सर्फ एक्सल म्याट्रिक एसीमा फ्री इन्स्टलेसन र 0% इएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् ग्लोबल नम्बर 1 गुगल टिभी ब्रान्ड TCL CG Electronics. Healthy.

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सब एक्सन निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ
2: ए भतिज यो चाड पर्व भन्यो कहिले यता कहिले उता जहिले माछा मासु कति खानु हो
3: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका माछा मासुको त स्वाद नै बिर्साइदिने भेजिटेरियनलाई त झन् काइरा माछा मासुमा भएको सबै तत्व पनि पाइने
4: हो नि काका राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि
3: हामीले राजा च्याउ त्यसै भनेको हो र
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसी एग्रोटेकको उत्पादन
6: यो नेपाली रेडियो नेटवर्क
7: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक
8: दिस होम इन्टरनेट
9: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता रामरी खतिवडा हुनुहुन्छ खतिवडा जी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
10: गुड मर्निङ नमस्ते धेरै धेरै धन्यवाद
9: नेपाली कंग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले निर्वाचनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गरेको स्थलमा पार्टीको 15 महाधिवेशन हुँदै गर्दाखेरि कस्तो खालको तयारी छ कस्तो उल्लास छ कस्तो उत्साह छ आज
10: यो 21 शताब्दीको युगमा नेपाली कांग्रेसलाई पनि प्रविधि मैत्री र जनताको प्रिय र जनतासँग जोड्ने पार्टीको रूपमा स्थापित गर्नुपर्ने आज हामी सबैको दायित्व हो नेपालको राजनीति इतिहासमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला जसले जनताको मतको माध्यमबाट शासनमा जान सकिन्छ भन्ने सिद्धान्त स्थापित गर्नुभएको थियो जनता नै सर्वोपरि हुन् जनतालाई पहिलो प्राथमिकता राखेर राजनीति गर्नुपर्छ भन्ने सिद्धान्त आज देशव्यापी रूपमा सफल भएको छ संसदीय राजनीतिमा सबै पोलिटिकल पार्टीलाई हामीले ल्याउन सफल भएका छौं बन्दुकले होइन ब्यालेटले शासन चल्छ भन्ने सिद्धान्त स्थापित भएको छ बहुदलीय प्रजातन्त्र त्यसपछिबाट संघीयता अनि समावेशीकरणको स्थापना भएको छ जनताले बनाएको संविधान दलित महिला जनजाति पिछडिएको वर्ग पुराना सेनानीहरू नयाँ युवा पुस्ताका जेनजीहरू प्रवासमा बस्ने नेपालीहरू बौद्धिक श्रमिकहरू र सम्पूर्णलाई समेट्ने गरी हाम्रो विधान बनेको छ आज नेपालका सबै राजनीति पार्टी मध्ये सबभन्दा समावेशी राजनीतिका रूपमा स्थापित भएको पार्टी बनेको छ हामीले सबैलाई समेटेर र सबैलाई अट्ने पार्टीका रूपमा स्थापित गरेका छौं आजको दिनको शुरूआतबाट नेपाली कांग्रेसको महाधिवेशन 15 महाधिवेशन प्रारम्भ हुँदै गर्दा सम्पूर्ण नेपालीहरूमा एउटा उत्सुकता आएको छ भोलि राजनीति पार्टीहरूमध्ये नेतृत्व प्रदान गर्ने पार्टीका रूपमा नेपाली कांग्रेस स्थापित हुने बेला आएको छ अहिले आएका भेलबाडीहरूलाई रोक्ने पार्टी कुनै छ भने नेपाली कांग्रेस हो आजका दिनबाट प्रारम्भ भएको अधिवेशनले सबै अट्ने र सबैलाई समेट्ने कांग्रेसका रूपमा हामी अगाडि लिएर जान्छौं
9: पार्टीको इतिहासकै सबैभन्दा धेरै प्रतिनिधिहरू यसपटक सहभागी हुँदैछन् महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आएका छन् कतिपय आउने क्रममा छन् उहाँहरूको व्यवस्थापनदेखि लिएर उहाँहरूको अवस्था कस्तो छ
10: वास्तवमै यो एउटा खुसीको कुरा पनि हो सबै साथीहरूलाई अटाउने भएका कारणले हामीले भन्यौं नि नयाँ पुस्तालाई पनि ल्याउने मधेसलाई पनि जोड्ने पहाड़लाई पनि जोड्ने जनजाति महिला दलित पिछड़िएको वर्ग सम्पूर्ण एकै ठाउँमा अटाउने कोही पनि नछुट्ने भएका कारणले सबै सेक्टरको प्रतिनिधित्व भएका कारणले हाम्रो अलिकता धेरै पनि भएका हुन् साथीहरू यो वास्तवमा नीति निर्माण गर्ने ठाउँमा एउटा जात एउटा वर्ग एकजना मान्छेले मात्र सम्भव भएन सबैलाई समेटेर जानुपर्छ भन्दा सबभन्दा बढी आज नेपाली कांग्रेसका प्रतिनिधिहरू नेपाली कांग्रेसको महाधिवेशनका लागि उपस्थित भएका छन् र हामीले कुनै तडक भडक नगरिकन टुल ब्यानरहरू कहीँ पनि स्थापित नगर्ने ठूलो प्रचार प्रसार नगर्ने सबै साथीहरूलाई समेट्ने किसिमले अगाडि बढेका छौं मलाई विश्वास छ आगामी राजनीतिको नेतृत्व नेपाली कांग्रेसका नेता अहिलेको पार्टी सभापतिको नेतृत्वमा हामी नेपाली कांग्रेसलाई पहिलो र प्रिय पार्टी देशव्यापी रूपमा बनाउँछौं र आगामी निर्वाचनमा पहिलो पार्टी भएर नेपालको राजनीतिमा फेरि स्थापित गर्छौं
9: अब एउटा कुरा चाहिँ अहिलेको अवस्थामा गुटबन्दी हुने होइन निकै ठूलो प्रतिस्पर्धा हुने रस्ताकस्सी हुने उम्मेद्वारी पनि घोषणाका चरणहरू यहाँले देखिराख्नु भएको छ, यो प्रकारको पनि देख्न मिल्छ वा चाहिँ कस्तो हुन्छ कंग्रेसको यो महाधिवेशन चाहिँ ठ्याक्कै हेर्दा?
10: होइन, धेरै ठूलो गुटबन्दी हुँदैन मलाई लाग्छ। पार्टी सभापति सम्भवतः निर्विरोध हुने सम्भावना बढेको छ। सभापति जी निर्विरोध भइसकेपछि सबै साथीहरूलाई समेट्ने कारणले उहाँले यो गुट त्यो गुट मेरो तेरो भनेर जानुहुन्न। जो हाम्रो राम्रो छ त्यसैले अगाडि लिएर जाने पद्धतिको विकास गर्नुपर्छ। पार्टीका कार्यकर्ताहरू हिजो जस्तो परिकर्मी होइन परिश्रमीहरूले ठाउँ पाउनेछन्, त्यति मात्र होइन कान भर्ने होइन काम गर्नेले ठाउँ पर्नेछन्। कुनै पनि साथीहरू कसैको कान भरेर वरिपरि घुमेर कुमार प्रवृत्ति गणेश प्रवृत्ति होइन कुमार प्रवृत्ति जसले काम गरे आउँछ त्यो साथीलाई ठाउँ दिने पद्धतिको विकास हुनेछ। पार्टीमा अब यो खल्तीबाट होइन जनताको मतबाट निर्वाचित हुने मान्छे नै अगाडि जान्छ भन्ने सिद्धान्त स्थापित हुनेछ। त्यसैले धेरै ठूलो गुटको प्रभाव नपरिकन पार्टीलाई एकताबद्ध भएर लानुपर्नेछ। केवल यति पर्सेन्टको 60-40 54 46 होइन, अब सम्पूर्ण काँग्रेसको 100% काँग्रेसको मात्र होइन देशभरिका बाहिरका सम्पूर्ण प्रजातन्त्रवादीको आस्थाको मन्दिर काँग्रेस अगाडि काँग्रेस भएर अगाडि बढाइ जान्छ।
9: अब यहाँको उम्मेद्वार के छ राबरी खटेडाजी? अब बन्नु महाधिवेशन त लागि नै सक्यो, आज उद्घाटन हुँदैछ, तपाईँको आकांक्षी कुन पदमा हो यतिखेर?
10: म कुनै पदाधिकारीमा चुनाव उड्छु र सबै देशभरिका साथीहरूको माया ममताले पार्टीलाई एकताबद्ध पार्टीलाई दह्रो र पार्टीलाई सबैको बनाएर जाने कुरामा सहयोग हुनेछ भन्ने विश्वास।
9: पदाधिकारी भनेपछि उपसभापति महामन्त्री सहमहामन्त्री

0: को होइन एकताको राजनीति गर्ने आवश्यकता छ। सबैलाई समेटेर अघि नै भने सबैलाई समेटेर सबैलाई एकताबद्ध भएर यो चाहिँ मैले भने एउटा फूलको मालामा गाँसे चाहिँ सम्पूर्ण मान्छेलाई एउटा सुगन्ध दिने फूलको मालाको रूपमा कांग्रेसलाई एकताबद्ध भएर हामी अगाडि बढ्छौं।
1: अब अहिलेको अवस्थामा नेपाली कंग्रेसमा सभापति निर्विरोध हुँदै गर्दाखेरि पदाधिकारीहरूमा एक किसिमको रस्साकसी हुने देखिएको छ। अबको यो महाधिवेशनले चाहिँ कति सदस्य केन्द्रीय कमिटी वा पदाधिकारी चाहिँ निर्माण गर्न
0: अब अहिले आज मेरो सभापतिज्यूसम्म कुरा भएको थियो, सायद केही पदाधिकारी बढाउने जस्तो सम्भावना देख्दैछु तपाईँको। अब पदाधिकारी बढाएर मात्रै पनि समस्याको समाधान हुँदैन होला, तथापि काम गर्ने मान्छेहरूलाई अवसर दिनुपर्दछ। जो काम गर्न सक्षम छ, जसले इमान्दारी साथ काम गरेछ, तिनीहरूलाई एकताबद्ध बढाएर अगाडि जान पनि आवश्यकता मैले महसुस गरेको छु। मलाई विश्वास छ आज केही साथीहरूसँग सरसल्लाह गरेर पदाधिकारीहरू थप्ने कुरा भइरहेको छ, तर तिनलाई कसरी लिएर जाने भन्ने उद्घाटन पछाडि तय हुन्छ र भोलि नोमिनेसनको टाइम भोलि 2 बजेदेखि पछाडि छ, त्यो अगाडि नै केही निर्णय भएर आउँछ।
1: अब कंग्रेस यो देशको लोकतान्त्रिक पार्टी हो, पुरानो पार्टी हो, नेपाली कंग्रेसले चाहिँ अब सिंहदेश देशको पनि हिजो शासन सत्तामा राम्रै तरिकाले चाहिँ काम गर्यो, अप्ठ्यारो अवस्थामा नेपाली कंग्रेस चाहिँ लड्यो, तर आज चाहिँ तीनवटा धार हुँदाखेरि जस्तो देउबा समूह भनिएको छ, शेखर कोइराला तटस्थ बस्नु भएको छ, अब तपाईँहरू चाहिँ महाधिवेशनमा होमिनु भएको छ, यसले अलिकति कमजोर बनायो होइन कंग्रेसलाई चाहिँ।
0: म सबै नेताहरूलाई सम्मान गर्छु, कुनै पनि नेतालाई अपमान गर्न चाहन्न, कुनै नेतालाई देउता बनाउने, कुनै नेतालाई राक्षस बनाउने हाम्रो प्रवृत्ति छैन। मुखले तितो बोलेर समस्याको समाधान हुँदैन। आज नेपालको राजनीतिलाई एउटा समावेशी समानुपातिक सबैको बनाउन सबैको योगदान छ। सबै नेताहरूलाई सम्मान गरेर अनुरोध गर्न चाहन्छु, अहिले फुट र गुटको नगरौं, सबै नेताहरूलाई सम्मान गर्छौं, यही पार्टीभित्र रहेर सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ। बाहिर रहनुभएका आदरणीय नेताहरू जसले ठूलो नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नुभएको छ, देन दिनुभएको छ र आफ्नो स्वार्थभन्दा पार्टी पहिलो र प्रिय बनाउन लाग्नु भएको छ, अहिले पनि त्यसै गरी लागिदिनुहोस् र कांग्रेसलाई एकताबद्ध भएर अगाडि बढौं, तेरो मेरो नगरौं। कांग्रेस कमजोर हुँदा नेपालको लोकतान्त्रिक पद्धति, कानूनी राज्य, प्रेस स्वतन्त्रता, राष्ट्रियता र मानव अधिकारका मूल्य मान्यताहरू कमजोर हुन्छन्। त्यो कुरालाई ध्यान दिएर सबै एकताबद्ध भएर अगाडि जानुपर्छ। आजै भएर भने भोलि पर्सि एक महिनाभित्र दुई महिनाभित्र पनि कांग्रेसलाई एकताबद्ध कांग्रेस बनाएर हामी अगाडि बढ्छौं। महाधिवेशन आज भए पनि भोलिका दिनमा हामी सबैलाई एक ठाउँ लिएर तपाईँको चुनावसम्म सबै पार्टीका सबै साथीहरूलाई एक ठाउँमा लिएर हामी अगाडि बढ्छौं र पार्टी एकताको तपाईँको सन्देश केही दिनभित्रै तपाईँले सुन्नुहुनेछ।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन्छु। उहाँ हुन्थ्यो नेपाली कंग्रेसका नेता रामरी खुदुडा, आदरणीय श्रोता नेपाली बसमा छोडेर विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।
3: हर विषय में तरो बहस नेपाली बहस, यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचाओ ग्लोबल आईडी बैंक सबै का लागि बैंक इस होम इंटरनेट।
1: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता एवं पन्नु महाधिवेशन व्यवस्थापन समिति सदस्य लेखनाथ पोखरेल हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। पोखरेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म तपाईँलाई स्वागत गर्न चाहन्छु, नमस्कार।
4: धन्यवाद खेमजी।
1: 15 महाधिवेशनको तयारी कस्तो छ बताउनुहोस्।
4: घेमजी, विशेष गरेर हामी 15 महाधिवेशनलाई भव्य र सभ्य रूपमा तयारी गर्दैछौ र अहिले काठमाडौँको मोटु, टुरीखेल, ब्यौरी जस्तो सिँगारिएको अवस्थामा छ भने आज 2 बजे हामी 17 जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिहरू, त्यसै गरी 753 स्थानीय तह, 165 संघीय निर्वाचन क्षेत्र, 330 प्रदेश क्षेत्र, विभिन्न भारतीय तथा शुभेच्छुक संस्था र विदेश स्थित जनसम्पर्क समितिबाट र सभापतिबाट मनोनित 75 जना गरेर करिब 7,700 महाधिवेशन प्रतिनिधिहरूले आज नेपाली कंग्रेसको ऐतिहासिक 15 महाधिवेशनमा भाग लिँदै हुनुहुन्छ। यो महाधिवेशन साँच्चीकै लोकले हेर्ने गरी, विश्वलाई देखाउने गरी हामी यो महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारीका साथ हामी अगाडि बढेको कुरा म जानकारी गराउन चाहन्छु।
1: व्यवस्थापन कसरी भएको छ, घाँस बाँसदेखि लिएर अन्य कुराहरू कस्तो छ?
4: विशेष गरेर यो पटकको अधिवेशनलाई कंग्रेसले मितव्ययी अधिवेशन पनि गराउने र

0: रूपमा देखिएका विपदका यी विपत्तिको घड़ीमा हामीले धेरै तामझाम नगर्ने र प्रचार शैलीलाई पार्टीभित्रको आन्तरिक निर्वाचन भएका कारणले गर्दा धेरै तडक भड़क नगर्ने र डिजिटल माध्यमबाट मात्रै प्रचार शैलीलाई अगाडि बढ़ाउने गरी निर्णय भएको छ। त्यस अनुसार हामी व्यवस्थापनका दृष्टिकोणले हामीले भोजनको व्यवस्था भिरकुटी मण्डपमा हामीले आज जो जो रजिस्टर हुनुहुन्छ उहाँ रजिस्टर भएका व्यक्तिहरूको ब्यागमै हामीले खानाको कुपनलाई व्यवस्थापन गरेर कुपन राखिदिएका छौं। आवासको कुराका निम्ति आवास अहिले सेल्फ जो व्यक्ति महाधिवेशन प्रतिनिधि हुनुहुन्छ उहाँहरू नेता साथीहरू पनि हो र पार्टीलाई भर्खरै मात्रै ठूलो विशेष महाधिवेशन त्यसपछिको आम निर्वाचन त्यसपछिका विविध परिस्थितिका कारणले गर्दा यो सेल्फ रूपमा व्यक्तिगत रूपमै भुक्तानी गर्ने गरी होटलहरूको हामीले सांकेत उहाँहरूलाई कुन कुन एरियामा होटलहरू हुन सक्छन् गौशाला सुन्दारा ठमेल गंगबु कलंकी बाग बजार यी लगायतका ठाउँहरूको लोकेशनहरू र त्यहाँ अप्ठ्यारो परेका साथीहरूलाई सहजीकरण गर्ने तर त्यसको आवास बसे बापतको रकम चाहिँ उहाँहरूले नै भुक्तानी गर्ने गरी अहिले फरक ढंगबाट व्यवस्थापन भएको कुरा म जानकारी गराउन चाहन्छु। खेमजी
1: होइन अब देशभरका नेता कार्यकर्ताहरू अर्थात महाधिवेशन प्रतिनिधिहरू लमसम कति जतिको उपस्थिति हुन सक्छ काठमाडौँमा यो महाधिवेशन अवधिमा?
0: आज हामी अनुमान गर्दैछौ मलाई लाग्छ तपाईँ काठमाडौँको सड़कमा तपाईँले हेर्नुभयो भने हामी धेरै तामझाम र जुलुस झाँकी नगर्ने तर पनि कंग्रेसभित्र देखिएको उत्साह जाँगर र सर्दे नेता गगन थापालाई 15 महाधिवेशनबाट पार्टी सभापति बनाउनु पर्छ भनेर देशका दूरदराजबाट आएका सबै मान्छेहरू जति महाधिवेशन प्रतिनिधिहरू हुनुहुन्छ प्राविधिक रूपमा महाधिवेशन प्रतिनिधि हुन नसकेका सबै कांग्रेसजनहरू आज काठमाडौँमा उपस्थित भएर यो 15 महाधिवेशनलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नुपर्छ भनेर लाग्नु भएको छ र तपाईँले सोचे अनुमान गरे भन्दा ठूलो संख्यामा कंग्रेसहरूको आज काठमाडौँमा भेला हुँदैछ। यो भेला साँच्चीकै ऐतिहासिक र सुन्दर भेला बन्छ भन्ने कुरामा हामी सबैले विश्वास गर्न सकिने वातावरण देखिन्छ। खेमजी
1: हजुर लेखनाथजी, अब ऐतिहासिक महाधिवेशन हुँदैछ नेपाली कंग्रेसको 15 महाधिवेशन जहाँ चाहिँ निर्वाचनबाट फर्किसकेपछि बीपीले चाहिँ पहिलो सम्बोधन गरेको स्थलबाट चाहिँ जुन तरिकाले यहाँहरूले चाहिँ महाधिवेशन गर्दै हुनुहुन्छ त्यसले एउटा एक किसिमको सन्देश पनि प्रवाह गरेको त छ नै, तर तपाईँ यतिखेर चाहिँ कुन पदमा उम्मेद्वारी हो लेखनाथजीको चाहिँ?
0: खेमजी विशेष गरेर हामी विशेष महाधिवेशनको अभियन्ताको रूपमा काम गर्यौं र देशभरिका साथीहरूले हामीलाई कहीँ न कहीँ कुनै न कुनै भूमिकामा देख्न खोजिरहनु भएको छ। म लेखनाथ पोखरेल अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि भइसकेपछि मैले आफूलाई नेपाली कंग्रेसको यो गगन थापाको नेतृत्वमा बन्ने 15 महाधिवेशन केन्द्रीय समितिको सदस्य बन्नुपर्छ भन्ने ध्येयका साथ आफूलाई केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारीमा लागेका छौं। आज उद्घाटन सत्र हुन्छ, भोलि 2 बजेपछि हामीले हाम्रो उम्मेद्वारी दर्ता गर्छौं र मैले नेपाली कंग्रेसको 15 महाधिवेशनमा केन्द्रीय सदस्यमा लेखनाथ पोखरेलको नाम रहन्छ र देशभरिबाट आउनुहुने सर्दे महाधिवेशन प्रतिनिधिहरू विदेश स्थित जनसम्पर्क समितिबाट आउनुहुने सबै महाधिवेशन प्रतिनिधिहरूलाई मेरो हार्दिक अपील पनि छ तपाईँको एक अमूल्य मत विशेष महाधिवेशनबाट आएको यो नेतृत्वलाई सफलीभूत पार्ने र यो नेतृत्वलाई प्रगाढ बनाउनका निम्ति मेरो पनि कहीँ न कहीँ एकता थप्ने परिस्थिति बन्छ। त्यस कारणले यहाँको अमूल्य मत पनि म तपाईँको संचार माध्यम मार्फत लेखनाथ पोखरेललाई केन्द्रीय सदस्यमा अत्याधिक बहुमतले विजय गराउनका लागि पनि तपाईँको संचार माध्यमको उपयोग गरेर म हार्दिक अपील गर्न चाहन्छु।
1: र अब नेपाली कंग्रेसको यो महाधिवेशन चाहिँ भव्यताका साथ सम्पन्न हुन्छ होइन, एकदमै तपाईँहरूले सम्पूर्ण तयारी पूरा गर्नुभएको छ होइन?
0: आज तपाईँलाई भनौँ मैले भनिसके है देशको तपाईँ भन्नुभयो कडा सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका सबै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी छ। धेरै महाधिवेशन करिब करिब हिजो रातिसम्मको हाम्रो डेटामा 90% भन्दा बढी महाधिवेशन प्रतिनिधि आउनुभयो। त्यसै गरी अमेरिका युरोप एसियाका मुलुकहरूबाट जनसम्पर्क समितिका सबै साथीहरू पनि आइसक्नु भएको छ। त्यसै गरी भातृ तथा शुभेच्छुक संस्था सबै महाधिवेशन प्रतिनिधिहरू पनि उपस्थित भइसक्नु भएको छ। त्यस कारणले आज मलाई लाग्छ 2 बजेसम्म सबै महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ उत्रिनुहुन्छ र हाम्रो उद्घाटन सत्रमा सबै सरिक हुनुहुन्छ र नियमित रूपमा हाम्रो बन्द सत्र रहनेछ। बन्द सत्रले यो ऐतिहासिक महाधिवेशनबाट हाम्रा राजनीतिक प्रस्तावहरू दस्तावेजहरू अबको कांग्रेस कस्तो हुने नेपाली कंग्रेसलाई कसरी यो मुलुकको अभिभावक सम्पन्न सक्रिय कांग्रेस बनाउने गगन थापालाई कंग्रेसको पार्टी सभापति मात्रै होइन भोलिको प्रधानमन्त्री बनाउनका निम्ति दिशाबोध गर्ने महाधिवेशनको रूपमा यो महाधिवेशन चिन्न सकिन्छ। लोकले हेरेको छ, विश्वले हेरिरहेको छ। अब राजनीतिक रूपमा पर्खर र व्यक्तित्व भएको व्यक्ति गगन थापालाई एकपटक मुलुकको कार्यकारी ठाउँमा हेर्न खोजेको अवस्थालाई परिपूर्ति गर्ने थलोको रूपमा यो महाधिवेशन उभिएको छ। त्यस कारणले पनि हामी यो महाधिवेशनलाई साँच्चीकै सबैले सोचे जस्तो सबैले देखे जस्तो सबैले हेर्न खोजे जस्तो महाधिवेशन गराउने गरी तयारीमा जुटेका छौं। यो सन्दर्भमा गगन थापालाई सँगै बसेर साथ दिने सहयोग गर्ने सबै देशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधिहरूलाई गगन थापालाई सभापति बनाइसकेपछि कंग्रेसको अनुहार फेर्न सकिन्छ, मुहार परिवर्तन गर्न सकिन्छ, हिजोको परिवेशबाट उठ्न सकिन्छ भन्ने ध्येयका साथ कंग्रेसको महाधिवेशन अगाडि बढाउने गरी हाम्रो तयारी भएको छ र यो कंग्रेसको केन्द्रीय महाधिवेशन आज जसरी उद्घाटन हुन्छ समापन सत्रसम्म जाँदै गर्दा हामीले यसलाई व्यवस्थितीकरण कसरी गर्ने भन्ने कुरामा हाम्रा विभिन्न आधा दर्जन भन्दा बढी समितिहरू त्यहाँ तल्लीन भएर लाग्नु भएको छ, उहाँहरू खटिरहनु भएको छ, रातभरि पनि खुला मञ्चमा काम भइरहेको छ, पार्टी कार्यालय रातभरि पनि खुला छ र सबै साथीहरू त्यहाँ पनि पंक्तिबद्ध भएर काम गर्नुभएको छ र यो अधिवेशनलाई साँच्चै ऐतिहासिक मात्र होइन संसारले हेर्न सक्ने खालको यसरी पार्टीहरूका अधिवेशन हुनुपर्छ भन्ने नमूनाको रूपमा गर्नुपर्छ भन्ने ध्येयका साथ हामी अगाडि बढेको कुरा बजार गरी गराउन चाहन्छु। खेमजी
1: हस् लेखनाथजी, यहाँको महत्वपूर्ण समयका लागि आगामी दिनको शुभकामना पनि दिन चाहन्छौ। धेरै धेरै धन्यवाद, समयका लागि नमस्कार।
0: हस् धन्यवाद, तपाईँको संचार माध्यम र यो अवसरका लागि म तपाईँ र तपाईँको सिङ्गो टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु। हस् धन्यवाद।
1: कंग्रेसका नेता लेखनाथ पोखरेल आदरणीय श्रोता, अब हामी जान चाहन्छौ नेपाली कंग्रेसका युवा नेता मोती भण्डारी, मोतीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: हजुर गुड मर्निङ, नमस्कार। हजुर,
1: नेपाली कंग्रेसको महाधिवेशनमा कतिको उल्लास छ, उत्साह छ, तपाईँको उम्मेद्वारी केमा छ कंग्रेसको यो महाधिवेशनमा, पन्ध्रौं महाधिवेशनमा?
2: नेपाली कांग्रेसको यो ऐतिहासिक पन्ध्रौं महाधिवेशनलाई हामीले विशिष्ट र भव्यताका साथ सम्पन्न गर्न गइरहेका छौं। यो विशेष परिस्थितिमा नेपाली कंग्रेसले बोक्ने नीति र कार्यक्रमलाई अब संसारले नयाँ ढंगबाट हेरिरहेको छ, निहालिरहेको छ। पक्कै पनि गगन थापाको नेतृत्वमा जुन नेपाली कंग्रेसलाई रूपान्तरण गर्दै देशलाई समुन्नतिको बाटोमा अगाडि बढाउनका लागि नेपाली कांग्रेसले अब लिने नीति र कार्यक्रमले अब नेपाली जनताको भविष्य र भाग्यलाई फैसला गर्ने एउटा नीतिको र उत्सवको रूपमा लिएको छ। यसलाई हामीले तलैबाट जुन लोकतान्त्रिक विधि प्रक्रियाबाट जुन क्षेत्रीय प्रतिनिधि हुँदै क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर जुन पाल्नुहुने सम्पूर्ण देश विदेशबाट आउनुहुने सम्पूर्ण काठमाडौँमा आउनुहुने सम्पूर्ण प्रतिनिधि प्रवेश सचिवहरू र म हार्दिक जय नेपाल र उहाँलाई हार्दिक बधाई पनि भन्न चाहन्छु। र यो ऐतिहासिक क्षणमा नेपाली कांग्रेसको लोकतान्त्रिक र गणतान्त्रिक यात्रामा हामीहरूले अथक संघर्ष र गगन थापाको नेतृत्वमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान निर्माणदेखि शान्ति प्रक्रियादेखि अब जेएनजी आन्दोलनपछि नयाँ विकसित राजनीतिक घटनाक्रमलाई पनि हामीले नयाँ ढंगबाट परिभाषित गर्दै नयाँ पुस्ताहरूलाई पनि हामीले जुन खाले जुन विधानले व्यवस्था गरेको छ यसमा युवाहरूको प्रशस्तै एउटा आकर्षणको केन्द्र बनेको छ नेपाली कंग्रेस पार्टी र अब यसलाई संस्थागत विकास गर्दै नयाँ ढंगको राजनीति उचाइमा पुर्याउनको लागि गगन थापाको नेतृत्वमा यो पन्ध्रौं महाधिवेशनलाई ऐतिहासिक र इतिहासमा कोसे ढुङ्गा साबित हुनेछ भन्ने कुरा हामी सबैले विश्वास दिएका छौं र आगामी दिनमा नेपाली कांग्रेसको यात्रालाई अब लोकतान्त्रिक मूल्य मान्यता पद्धतिमा र सुशासनको अनि मार्गमा अगाडि बढाउनको लागि एउटा नेपालको राजनीतिक इतिहासमा नमूना मार्ग नेपाली कंग्रेस बन्नेछ र गगन थापाको नेतृत्वमा हामीले समुन्नतिको विकासमा अगाडि बढाउनेछौ भन्ने कुरा विश्वास लिएका छौं। खेमजी,
1: अब अहिलेको अवस्थामा तपाईँको उम्मेद्वारी केमा छ नेपाली कंग्रेसको यो पन्ध्रौं महाधिवेशन, ऐतिहासिक महाधिवेशन?
2: पक्कै पनि म 2062 सालको जुन गणतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै गर्दा पाल्पा त्रिभुवन बहुमुखी क्याम्पसको सभी सभापति हुँदै नेपाल विद्यार्थी संघको पटक पटक केन्द्रीय समितिमा र ऐतिहासिक क्षणहरूमा नेपाली कंग्रेस पार्टीले नीति तय गरेका चाहिँ कामहरूलाई सम्पन्न गर्दै निष्ठा त्याग र समर्पणलाई आफूलाई समाहित गर्दै अहिले आएको छु र अहिले म नेपाली कांग्रेसको यो पन्ध्रौं अधिवेशनबाट केन्द्रीय सदस्य पदमा मेरो उम्मेद्वारी छ र मलाई विश्वास छ मेरो जुन लगाव र मेरो संगठनप्रतिको जुन अब नेपालमा म केही गरौँ भनेर लागिरहेको मानिसले गर्दा र सम्पूर्ण प्रतिनिधिज्यूहरूले मेरो लगानी र मेरो पार्टीभित्रको समर्पणलाई मूल्याङ्कन गर्दै केन्द्रीय समितिमा अत्याधिक मतका साथ विजय गराउनुहुनेछ भन्ने म विश्वास दिएको छु खेमजी र नेपाली कंग्रेसलाई समय सापेक्ष सञ्चालन गर्नको लागि सुशासनको मार्गमा अगाडि बढाउनको लागि र मेरो उम्मेद्वारी हो भन्ने कुरा मलाई म ठान्दछु। अनि खेमजी,
1: अब अहिलेको अवस्थामा चाहिँ जस्तो अब सुधारीको कंग्रेस बनाउने तयारीमा हुनुहुन्छ, चरणमा हुनुहुन्छ, विधान पनि परिवर्तन भएको छ, कंग्रेस एकदिका भएर जान सक्ने सम्भावना के छ, कंग्रेस बलियो भएर जान सक्ने सम्भावना के छ, गगन थापाले गरेको नेतृत्व अर्थात अब निर्विरोध उहाँ सभापतिमा चयन हुने प्रक्रियामा हुनुहुन्छ भन्ने कुरा सुनिएको छ, अब कस्तो खालको कंग्रेस बन्छ?
2: अहिलेको परिस्थितिमा हामीले मध्यनजर गर्दै पार्टी नेतृत्व गगन थापालाई सर्वसहमत रूपमा चयन गर्नुपर्छ भन्ने कुरा हामीले जुन भनिरहेका छौं र अब सम्भवतः के हुन्छ हेरौँ, अधिवेशनको प्रक्रियामा पुगिसकेपछि आज भव्य रूपले यो उद्घाटन सत्र हुँदैछ र सम्पूर्ण हिसाबले तयारी पूरा भइसकेको छ र रात दिन सबै कामहरू भइरहेको छ, हामीहरू पनि खटेर यसलाई व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने लागेका छौं र नेतृत्व चयनको प्रक्रियामा अब हामीले विभिन्न क्लस्टरमा केही विधानमा छलफल हुने कुरा पनि अनि अवश्यै हुन्छ नै र यसमा केही केन्द्रीय पदाधिकारीहरूको संयुक्त संख्या थपिने भन्ने कुरा आएको छ, यसमा पनि अब छलफल हुन्छ र बन्द सत्रको हलबाट अब पारित भइसकेपछि बल्ल निर्वाचनको प्रक्रियामा अगाडि बढ्छ भनेर चाहिँ हामीलाई पदाधिकारीहरूले चाहिँ भनिरहनु भएको छ। र तथापि पनि केही छैन, हामीले जुन अहिलेको समय सापेक्ष नेपालको लोकतान्त्रिक आन्दोलनलाई संस्थागत विकास र समय सापेक्ष जेन्डी आन्दोलनको पनि मर्म भावना समेट्दै र अगाडि बढाउनको लागि गगन थापा निर्विकल्प सभापति हो र उहाँलाई अब निर्वाचन भयो भने विधि पदलाई मान्नै पर्ने हुन्छ। उहाँलाई 3/3 भन्दा बढी मतले उहाँलाई निर्वाचित गराएर हामी पठाउँछौ। सकेसम्म साथीहरूलाई हामी आग्रह गर्छौ, अनुरोध गरिरहेका छौँ सम्पूर्ण नेताहरूलाई। अहिलेको आवश्यकता भनेको गगन थापा हो, नेपाली काङ्ग्रेसमा यो देशकै हो। त्यसले गर्दा चाहिँ हामीले यसलाई एउटा विशिष्ट परिस्थिति मूल्याङ्कन गर्दै हामीले सर्वसहमतमा लैयौं भन्ने कुरा भनिरहेका छौँ। के हुन्छ हेरौँ। अब एउटा विधि मूल्य मान्यतामा पनि नेपाली कंग्रेस पार्टी अगाडि बढ्ने भएकोले अलि यही नै भन्न सकिँदैन। खेमजी
1: हस्, यहाँको महत्वपूर्ण समय आगामी दिनको लागि केन्द्रीय सदस्यको उम्मेद्वार भन्नुभएको छ, यहाँलाई शुभकामना पनि छ। नमस्कार मोदीजी।
2: हस् खेमजी, धन्यवाद मलाई समय सापेक्ष जुन दुई शब्द राख्ने अवसर दिनुभएकोमा। रेडियो नेटवर्क परिवारलाई म हार्दिक धन्यवाद र बधाई भन्न
1: चाहन्छु। नमस्कार, नेपाली कंग्रेसका नेता मोदी भण्डारी आदरणीय श्रोता, हामी जान चाहन्छौ नेपाली कंग्रेसका जेन्जी केन्द्रीय सदस्यका उम्मेद्वार रुबी सिटौला। रुबीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: नमस्कार, गुड मर्निङ। हजुरलाई धेरै धेरै धन्यवाद।
1: तपाईँ अब जेन्जी समूहबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ, देशभर लाखौं जनताले नेपाली बहस यतिखेर सुनिराख्नु भएको छ, नेपाली कंग्रेसको केन्द्रीय सदस्यमा तपाईँको उम्मेद्वारी किन बताउनुहोस्?
3: हजुर, धन्यवाद। मेरो उम्मेदवारी चाहिँ अब नेपाली कंग्रेसलाई चाहिँ जेन्जी पुस्तालाई पनि समेट्नुपर्छ, जेन्जी पुस्ताको युवाहरूलाई पनि समेट्नुपर्छ भनेर चाहिँ मेरो उम्मेदवारी हो। अब नेपाली कंग्रेसभित्र चाहिँ पुस्तान्तरणको बहसलाई चाहिँ व्यवहारमा लैजाने प्रयास भइरहेको छ। यो व्यवहारमा लैजाने प्रयासको सानो हिस्सा हुन चाहन्छु। त्यही भएर चाहिँ मेरो उम्मेदवारी।
1: अब नेपाली कंग्रेसको यो ऐतिहासिक 15 महाधिवेशन हुँदैछ होइन, टुनी खेलमा अब भव्यमा धेरै ठाउँबाट चाहिँ नेता कार्यकर्ताहरू आउनु भएको छ, तपाईँको अहिलेको अवस्थाको पछिल्लो कुरालाई गर्ने हो भने तपाईँले कसरी बुझ्नु भएको छ नेपाली कंग्रेस कस्तो पार्टी हो, गगन थापाको नेतृत्वमा नेपाली कंग्रेस कसरी अगाडि बढ्छ?
3: हजुर, अब हाम्रो गगन थापाजीले ठूलो आँट गरेर, ठूलो विद्रोह गरेर यहाँसम्म आउनु भएको छ। विशेष महाधिवेशन कस्तो परिस्थितिमा भयो भन्ने कुरा एकदमै ठूलो हुन्छ होइन। ठ्याक्कै हामीले 1 वर्ष अगाडि फर्किनु पर्छ। त्यसको लागि मेरो पुस्ताको साथीहरूले, म 22 वर्षकी भए, मेरो पुस्ताको साथीहरूले एउटा विद्रोह गर्नुभयो। त्यस पछाडि चाहिँ जियो नहुनुहुन्थ्यो त्यो भयो, त्यसपछि विशेष महाधिवेशन भयो, यो सब भइरहेको छ होइन। यसलाई फर्केर हेर्दाखेरि चाहिँ जिन्जी प्रोटेस्टले पनि के गरिरहेछ, के भयो, जिन्जी प्रोटेस्टले गर्दाखेरि भइरहेछ भन्ने कुरा हो होइन। अनि त्यो भएको भएर हाम्रो सभापतिज्यूले आँट गर्नुभयो, विद्रोह गर्नुभएर यहाँसम्म आउनुभयो। अब उहाँको नेतृत्वमा सबल, सक्षम र जनताको कंग्रेस बनाउनुहुन्छ भन्ने आशा छ मलाई।
1: अब जेन्जी विद्रोह भयो देशमा, जेन्जीले धेरै कुराहरूको माग गरेको छ होइन, कंग्रेस पनि सुध्रेर आओस्, पुराना दलहरू सुध्रेर आओस् भन्ने पनि छ। अब तपाईँ उम्मेद्वार बन्दै गर्दाखेरि नेपाली कंग्रेसका नेता कार्यकर्ताले, महाधिवेशन प्रतिनिधिले तपाईँलाई किन पत्याउने, तपाईँका एजेण्डाहरू के छन्, किन चाहिँ रुबीलाई चाहिँ केन्द्रीय सदस्य बनाउने?
3: हस्, धन्यवाद हजुरलाई। पहिलो कुरा चाहिँ म चाहिँ झापा जिल्लाबाट निर्वाचित सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधि पनि हो। त्यो भन्दै गर्दा कान्छी भन्दैमा चाहिँ अब उसलाई दिनुपर्छ भन्ने छैन, ऊ वैचारिक हिसाबले पनि उत्तिकै सक्षम हुनपर्छ, सबल हुनपर्छ, सबै कुराबाट क्षमता भएको हुनपर्छ होइन। राजनीति आउँदै गर्दा, तर त्यो भन्दै गर्दाखेरि राजनीतिमा सबै कुरा जानेको हुनपर्छ भन्ने पनि छैन। राजनीति भनेको सिक्दै गर्ने भन्ने यात्रा हो। म पढिरहेछु, बुझिरहेछु होइन, सिक्दै गर्ने नै यात्रा हो। मेरो भनेको चाहिँ पहिलो कुरा चाहिँ जेन्जी युथ रिप्रेजेन्टेटिभ हुन पर्यो। पहिलो कुरा भनेको चाहिँ मेरो पुस्ताको साथीहरूले पुरानो राजनैतिक दललाई हेर्ने दृष्टिकोण छ नि, त्यसलाई परिवर्तन गर्नु पर्यो, त्यसलाई चिर्न सक्नु पर्यो भन्ने कुरा हो। अर्को भनेको चाहिँ फिमेल रिप्रेजेन्टेटिभ, फिमेल रिप्रेजेन्टेसन पनि उत्तिकै बढाउनु पर्यो हाम्रो पोलिटिकल पार्टीमा। महामन्त्री, सहमहामन्त्री, म त भन्छु सहमहामन्त्री, महामन्त्रीमा पनि राम्रोसँग फिमेल क्यान्डिडेट चाहिँ आउनु पर्यो भन्ने कुरा हो। उपसभापतिदेखि लिएको सबै पदमा त्यसरी आउनु पर्यो, फिमेल रिप्रेजेन्टेसन अब तथ्याङ्कमा मात्र सीमित हुन भएन कि, महिला चाहिँ सबै बारेमा प्रश्न गर्न सक्छन्, सबैको कुरामा बोल्न सक्छन्, स्वास्थ्य नीतिमा बोल्न सक्छन्, विदेश नीतिमा बोल्न सक्छन्। त्यो हिसाबले त्यसरी फिमेल लिडरसिपलाई चाहिँ अब प्रतिनिधित्वमा मात्र होइन कि, प्रतिस्पर्धामूलक हुन पर्यो भन्ने कुरा हो।
1: अब नेपाली कंग्रेसले जेएनजीलाई प्राथमिकता दिएको छ होइन, जेएनजी पुस्तालाई पनि अब अगाडि बढाउनु पर्छ भन्ने ढंगले कंग्रेस पनि अगाडि गएको छ। यो जेएनजी विद्रोहले दिएको सन्देश के हो र चाहिँ कंग्रेस अब यसलाई चाहिँ आत्मसात गरेर अगाडि बढ्न सक्छ भन्नेमा तपाईँ विश्वस्त हुनुहुन्छ?
3: हजुर हजुर, एकदमै विश्वस्त छ।
1: अब के छ नेपाली कंग्रेसको यो 15 महाधिवेशनमा पहिलो पटक सहभागिता हुँदै गर्दाखेरि तपाईँको मनमा के बितिरहेको छ यतिखेर चाहिँ, कतिको उल्लास छ?
3: मेरो मनमा म एकदमै धेरै खुसी छु, म पहिलो पटक हो यसरी प्रत्यक्ष रूपमा आफै महाधिवेशन प्रतिनिधि भएर अझ केन्द्रीय सदस्यको उम्मेद्वार भएर प्रस्तुत हुँदैछु। एकदमै खुसीको माहौल छ, एकदमै रमाइलो भइरहेको छ। देशभरिबाट आउनु भएको छ, मेरो पुस्ताको साथीहरू आउनु भएको छ। सबैभन्दा ठुलो कुरा त एकदमै खुसी छु, एकदम तयारीमा जुटेको छु भन्नुहोस्।
1: अब रोबीजी जाँदा जाँदा के भन्न चाहनुहुन्छ, देशभरिबाट 7,000 भन्दा बढी महाधिवेशन प्रतिनिधि आउनु भएको छ, उहाँहरूलाई तपाईँको अपिल के छ?
3: उहाँहरूलाई अपिल चाहिँ सबैजनालाई चाहिँ एकदम सबल नेतृत्व, सक्षम नेतृत्व छानेर हजुरले चयन गरेर पठाउनु होला, भोलिको दिनमा निराशा नहुने गरी पठाउनु होला भन्न चाहन्छु। सबैजनालाई आज भेट भइहाल्छ, आजदेखि सुरु हुँदैछ। त्यही
1: हस् रोबीजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
3: नमस्कार, थ्याङ्क यू।
1: धन्यवाद। उहाँहरू रुबी सिटौला, जेएनजी केन्द्रीय सदस्यको उम्मेद्वार, नेपाली कंग्रेसको 15 महाधिवेशन। आदरणीय श्रोता, यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कंग्रेसका युवा नेता जनक चटौत। जनकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
4: नमस्ते। नमस्ते
1: जनक सर, कस्तो छ अहिलेको महाधिवेशनको तयारी? 15 महाधिवेशन टुनी खेलमा कतिको तयारी छ, कतिको उल्लास छ?
4: फिजिकली भौतिक रूपमा तयारी सबै सम्पन्न भइसकेको छ। टुनी खेलमा पनि प्रतिनिधिहरू देशैभरिबाट आउनुभएका, जनसम्पर्क समितिहरूबाट आउनुभएका करिब करिब 7,000 प्रतिनिधि पुगिसक्नु भएको छ। 4-5 सय पुग्ने क्रममा हुनुहोला। एकदम उल्लासमय छ। यो प्रतिनिधिहरूको दर्ता भइसकेको छ, झोला वितरण, यो घोषणा पत्र वितरण सबै सम्पन्न भइसकेको छ। लगभग तयारी सबै पूरा भइसकेको छ। आज त उल्लासकै दिन हो, आज उद्घाटन हो, अब तयारी भन्दा पनि उल्लासको दिन छ आज।
1: अब नेपाली कंग्रेसको 15 महाधिवेशनले कंग्रेसलाई एक टिक्का बनाएर लैजान सक्ने सन्देश प्रवाह गर्न सक्छ कि सक्दैन, के लाग्दैछ?
4: होइन, कंग्रेस एक ढिक्का नै छ। मैले तपाईँलाई पटक पटक अस्ति पनि मैले भनेको छु, कंग्रेस एक ढिक्का छ। कंग्रेसले कंग्रेसको यो लिगल वे जुन थियो त्योको आधारबाट पनि, विधानको आधारबाट पनि, सबै आधारबाट, अदालतको आधारबाट पनि कंग्रेस एक ढिक्का छ। केही नेताहरू असन्तुष्ट हुनुहुन्छ, मलाई विश्वास के छ भने 15 महाधिवेशन पछाडि पनि उहाँहरू हामीसँगै रहनुहुन्छ भन्ने मलाई विश्वास।
1: अब अहिले गगन थापा चाहिँ निष्पक्ष निर्विरोध रूपमा चाहिँ सभापतिमा चयन हुने सम्भावना बलियो भनेर गयो होइन, उहाँलाई उम्मेद्वारी कसैले पनि दिँदैन होइन अबको अवस्थामा?
4: आजसम्म त्यही देखिन्छ। अब फ्याटफुट्ट कहीँनिर उम्मेद्वारी पर्न पनि सक्छ। अब सर्वसम्मतको सम्भावना उहाँको नीति भइसके पछाडि नेतृत्व पनि उहाँकै हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। तर अब उम्मेद्वारी परिहाल्यो भने त प्रजातान्त्रिक प्रक्रियाबाट त्यसको टुङ्गो लाग्ला।
1: अनि जनकजी, तपाईँको उम्मेद्वारी केमा छ नेपाली कंग्रेसको आज 15 महाधिवेशनमा?
4: हेर्नुहोस्, मेरो उम्मेद्वारी सुदूरपश्चिम प्रदेश तर्फबाट खुला केन्द्रीय सदस्यमा छ। म 35 मुनि पर्दिनँ, म 35 माथि नै हो, त्यसकारण मेरो उम्मेद्वारी खुलामा छ। मैले मतदातालाई, मैले महाधिवेशन प्रतिनिधिलाई, देशैभरि आउनुभएको महाधिवेशन प्रतिनिधिलाई भन्ने गरेको छु, विशेष महाधिवेशन हामीले कुनै पद नलिकन गऱ्यौं, अब हामी केन्द्रीय समितिमा आएर पार्टीलाई योगदान गर्न चाहन्छौ। म त एक्लो थिएँ डडेलधुराबाट विशेष महाधिवेशनमा हस्ताक्षर गर्ने, एउटा अभियन्ताको रूपमा सुदूरपश्चिमभरि नै, र अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिको विद्यार्थी भएका कारणले जनसम्पर्कतिर पनि हामीले विशेष महाधिवेशन त्यसरी डिभाइड गरेर, कार्यक्षेत्र डिभाइड गरेर सम्पन्न गरेका थियौं। त्यो ठूलो एउटा ऐतिहासिक सफलता थियो पार्टीभित्रको आन्तरिक रूपान्तरणका लागि, देशलाई सन्देश दिने कुराका लागि। र अब त्यसलाई, त्यो विशेष महाधिवेशन जुन थियो त्यसलाई सेफ ल्यान्डिङ गर्ने बेला, होइन, त्यो नीति हाम्रो थियो, त्यसलाई सेफ ल्यान्डिङ गर्ने बेला आएका कारणले सुदूरपश्चिम प्रदेशको खुला पुरुषतर्फ केन्द्रीय सदस्य भएर केन्द्रीय समितिमा अझ दमदार साथ प्रस्तुत हुने मैले निर्णय लिएको छु।
1: तपाईँका एजेन्डाहरू के हुन्? तपाईँले जनक चटौतलाई किन केन्द्रीय सदस्यमा विजय गराउने महाधिवेशन प्रतिनिधिहरूले बताउनुहोस् त।
4: होइन, हाम्रो पार्टीभित्र जुन परम्परागत शैलीबाट चलिरहेको छ कार्यशैली, यो कार्यशैली परिवर्तन गर्ने एउटा एजेन्डा हुने नै भयो। त्यसपछि देशमा आएका ज्वलन्त जुन समस्याहरू छन् त्यो केन्द्रीय समितिले उठाउने, जो संघको संघसँग सरोकार राख्ने विषयहरू कुनै पनि पार्टीको केन्द्रीय समितिले उठाउने गर्छ, ती ज्वलन्त विषयहरू हुने भए युवाको सहभागिता, हेर्नुहोस् न, जस्तो विशेष महाधिवेशनमा हामीले युवाको जुन हामीले यो आरक्षण नै गरेर, होइन, विधान तह पनि 3 जना, प्रत्येक प्रदेशबाट 2 जना र 1 जना खुला, 21 जना त हाम्रो 35 वर्ष मुनिको साथीहरू आउनुहुन्छ, तर यो व्यावहारिक रूपमा त योभन्दा धेरै छ, हेर्नुहोस्, होइन, यी एजेन्डाहरूलाई अझ संस्थागत गर्ने, भोलिको दिनमा स्थानीय निकायको निर्वाचन होला होइन, त्यसपछि तपाईँ केन्द्रको प्रदेशको निर्वाचन होला, त्यहाँ हस्तक्षेपकारी भूमिका खेल्ने होइन, त्यो एउटा भयो। र पहिलादेखि नै मेरो एउटा एजेन्डा छ, राष्ट्रिय एजेन्डा होइन, राष्ट्रिय एजेन्डा भनेको संविधान संशोधन देशलाई अपरिहार्य छ। यो प्रदेश संघतिर जति पनि मन्त्रीहरू छन् यो मन्त्रीको संख्या घटाउने कुराहरू छ, सांसदको संख्या घटाउने कुरा छ, म निर्वाचन प्रणाली सुधार समितिको संयोजक पनि हुँ नेपाली कंग्रेस पार्टीको होइन, त्यस कारणले यसमा पनि अझ त्यो केन्द्रीय समितिमा हुँदा यसलाई पनि अझ बल पर्छ होइन। केन्द्रीय नीति अनुसन्धान प्रतिष्ठानमा अहिले म काम गरिरहेको छु, केन्द्रीय समितिमा हुँदाखेरि त्यसलाई पनि बल पर्छ, केही राष्ट्रिय एजेन्डा र केही पार्टीभित्र सुधारको एजेन्डा। पार्टीहरू नेपालको राजनीतिक पार्टीहरू हेर्नुहोस् यस्तो हुँदैन, नेपालको राजनीतिक पार्टीहरू कस्तो हुनुपर्छ होइन, डेमोक्रेसीका लागि नेपालका राजनीतिक दलहरू कति रिफर्म भएको हुनुपर्छ भन्ने कुरा केस्रा केस्रा त्यसमा अध्ययन गर्ने, त्यसमा तपाईँको दबाव सिर्जना गर्ने काम नै मेरो एजेन्डा हो। हेर्नुहोस्
1: अब अहिले नेपाली कंग्रेस बदलिएको नेपाली कंग्रेस, गगन थापाको नेतृत्वको नेपाली कंग्रेस, यो कस्तो नेपाली कंग्रेस?
4: अहिले मैले अघि भनिसकेँ, यो नेपाली कंग्रेस भनेको सामूहिकतामा निर्णय गर्ने नेपाली कंग्रेस हो, प्रजातान्त्रिक प्रक्रियामा ठूलो बहस गरेर छलफल गरेर एउटा निर्णय पुगमा पुग्ने र त्यो निर्णयमा अडिग रहने पार्टी सभापतिसँग, पार्टीको सर्वोच्च नेतृत्वसँग त्यो निर्णयमा अडिग रहने पार्टी पंक्ति, एउटा अनुशासित पार्टी पंक्ति होइन। 21औं शताब्दीको नेपालको विकासको गतिलाई होइन, जस्तो नेपाल विकासको ब्लू प्रिन्ट यदि कसैसँग छ भने त्यो नेपाली कंग्रेससँग छ, त्यो नेपाली कंग्रेसको सभापतिसँग छ, त्यो टाइपको कंग्रेस, त्यसमा एकताबद्ध जनतालाई गोलबद्ध गर्न सकिने कंग्रेस नै बदलिएको कंग्रेस हो, गगन थापाले हामीले परिकल्पना गरेको कंग्रेस हो।
1: भनेपछि नेपाली कंग्रेसको अबको यात्रा भनेको चाहिँ बलियो कंग्रेस, युवाको कंग्रेस, जेन्जी कंग्रेस र देशका समस्यालाई सुमधुरताका साथ चाहिँ पत्ता लगाएर चाहिँ मुलुकलाई एउटा विकसित तर्फ अगाडि बढाउने, विकसनोन्मुख बाटोमा विकसित तर्फ लैजाने खालको कंग्रेस चाहिँ निर्माण हुन्छ। पन्ध्रौं महाधिवेशनले यही सन्देश दिन्छ, त्यसमा तपाईँ ढुकाउनुहुन्छ होइन?
4: हो हो, त्यही हो त्यही हो। त्यसमा पनि अब जस्तो नेपाली कंग्रेसभित्र विविध यो धेरै पुस्ताहरूको सहभागिता छ, अग्रजहरूको मार्गदर्शनमा अग्रजहरूको जुन अनुभव छ त्यो अनुभवलाई पनि काम लगाउने कंग्रेस होइन, त्यसको मार्गदर्शनमा चल्ने, नयाँ पुस्ताको वेगसँग त्यो शक्तिसँग, नयाँ पुस्ताको जो ऊर्जा छ त्यो ऊर्जाको फ्युजनबाट बनेको कंग्रेस, एउटा समृद्ध कंग्रेस, र त्यो समृद्ध कंग्रेस जुन छ त्यो समृद्ध कंग्रेसले देशमा आएका अहिलेका जे जे समस्याहरू छन् ती समस्याहरूलाई समाधान गर्ने दिशातर्फ देशलाई डोर्याउने कंग्रेस भएर अगाडि जाने, पन्ध्रौं महाधिवेशनबाट त्यो संकल्पका साथ अगाडि जाने कुरा छ
1: होइन। देशभरिबाट कतिको उल्लासमय स्थिति छ?
4: एकदमै उल्लास छ, हेर्नुहोस् एकदमै उल्लास छ। इतिहासमा सबैभन्दा धेरै केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू सहभागी भएको यो महाधिवेशन हुनेछ, इतिहासमा सबैभन्दा धेरै केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू सहभागी भएको, पेसागत विभिन्न विज्ञहरू समूहबाट सहभागी भएको, जेन्जी 28 वर्ष मुनिका थुप्रै युवाहरू करिब 35% कति आउँछन् क्यालकुलेसन गरिएको छैन, त्यो पनि 30 वर्ष मुनिको 28 वर्ष मुनिको प्योर जेन्जी होइन, तपाईँहरूले देख्नुभयो होला विभिन्न त्यो जेन्जीहरूले अहिले उम्मेदवारी घोषणा गर्नुभएको छ होइन, त्यो कंग्रेस उल्लासमय एकदम कंग्रेस उत्सवका साथ यो पन्ध्रौं महाधिवेशन अहिले आज उद्घाटन हुन्छ, त्यो 4-5 दिन चल्छ। हेर्नुहोस्
1: अब कंग्रेसको जस्तो यो टुनी खेलमै, किनभने महाधिवेशनको उद्घाटन हुँदैछ, टुनी खेलमा चाहिँ होइन निकै ठूलो यसपाला चाहिँ प्रतिनिधिहरू पनि धेरै आएका छन् देशभरबाट, अहिले इतिहासकै धेरै प्रतिनिधिहरू चाहिँ सबैभन्दा धेरै प्रतिनिधि सहभागी हुँदै पनि छन्, यो कंग्रेसमा प्रतिनिधि संख्या बढ्नुका पछाडि अझ भनौं न यो कंग्रेस तीन चिरामा गइरहेको बेला संस्थापनतिर अर्थात गगन थापा पक्षमा चाहिँ यो उल्लास देखिनुका पछाडिका विषयहरू के हुन सक्छन्?
4: होइन, यो वैधानिक व्यवस्था एउटा विषय भयो, एउटा राष्ट्रिय एजेण्डाको विषय भयो, नेपाली कंग्रेस पार्टी केवल एउटा पार्टी मात्र होइन, हेर्नुहोस् नेपाली कंग्रेस, त्यस कारण नेपाली कंग्रेसको पछाडि पार्टी छैन होइन, नेपाली कंग्रेस एउटा राष्ट्रिय शक्ति हो, नेपाली कंग्रेस नेपाली जनताले भरोसा गर्न योग्य एउटा नेपालको राजनीतिक दल, एउटा मियो, राजनीतिको केन्द्रमा रहेको मियो हो होइन, त्यसकारण यो उल्लास केवल यो कंग्रेसको उल्लास मात्रै छैन, यहाँ डेमोक्रेसीलाई आत्मसात गर्ने, लोकतन्त्रलाई आत्मसात गर्ने, लोकतन्त्रलाई माया गर्ने जति पनि जनसमुदायहरू छ यो देश, जनता नागरिकहरू, उहाँहरूको पनि यसमा इन्ट्रेस्ट छ हेर्नुहोस् होइन, तपाईँ मत उसले कम्युनिस्टलाई हालेको हुनसक्छ, मत उसले राष्ट्रपतिलाई हालेको हुनसक्छ, तर ऊ हाइली इन्ट्रेस्टेड छ कि नेपाली कंग्रेसको महाधिवेशनले अब के निर्णय गर्छ भन्ने कुरामा ऊ हाइली इन्ट्रेस्टेड भएको कारणले यो उल्लास त्यो 4 टाइम्स बढिसके अरू बेला भन्दा। त्यो अब तपाईँले भने अलिक चिरा चिरा, अब यस्तो 2-4 जना नेताहरू तलमाथि जहिले पनि हुने गर्थे,
1: महाधिवेशन गर्दैछ शेखरजी तटस्थ हुनुहुन्छ, समस्या छ
4: नि, त्यो महाधिवेशन, त्यो महाधिवेशन हो कि अब त्यो के देश हो म भन्न सक्दिनँ, त्यो होइन, त्यसको लिगलाइज पाटो नै छैन, हेर्नुहोस् जुन कुराको लिगलाइज पाटो छैन त्यो कुरालाई अब महाधिवेशन भनेर यो भनेर त्यो भनेर कुरै रहेन। 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको 90% केन्द्रीय समिति अहिले यहाँ सहभागी भइरहेछ भने 10% त अटोमेटिक त्यसै पनि तपाईँ हेर्नुहोस् कुनै पनि महाधिवेशनमा केन्द्रीय समितिमा रहेको 10% नेताहरू त त्यसै पनि बाहिरिन्छ क्या जस्तो 13 रहेको 10% नेता 14 त्यतिकै बाहिर जानुभयो होइन त्यस कारण तपाईँले यसलाई कि यसलाई चाहिँ ठुलो इस्युको रूपमा यसलाई चाहिँ एकदम चिरा भयो अधिवेशनै भयो भन्ने कुराको रूपमा बुझ्नु हुँदैन भन्ने मलाई लाग्छ
1: भनेपछि अब कंग्रेसले चाहिँ एउटा आकार लिन्छ होइन अब चाहिँ
4: कंग्रेसले एउटा एउटा आकार होइन कंग्रेसले देशलाई नै निर्दिष्ट गर्न सक्ने खालको एउटा विराट स्वरूप लिन्छ त्यो आकार मात्र होइन विराट स्वरूप तपाईँलाई भन्न सक्नुहुन्छ नेपाली कंग्रेस पूर्ण रूपमा रिफर्म भएर मैले अघि भने 5 पुस्ताको एउटा अभ्यास नेपाली कंग्रेसभित्र भइरहेको छ तपाईँले उल्लास देखिसक्नुभयो जेनजीको त्यस्तै छ मेरो पुस्ता मिलिनियल्स पुस्ता जो वाई पुस्ता भन्छ मेरो पुस्ता त्यति नै उत्साहित छ गगनदाईहरूको विश्वदाईहरूको पुस्तालाई एक्स भन्छ होइन जेनरेसन एक्स भन्छ क्यार एक्स वाई जेड होइन एक्स उहाँहरूको पुस्ता वाई मेरो पुस्ता र जेड भनेको जेनजी पुस्ता होइन त्यो तीनटा पुस्ताको जबरजस्त उपस्थिति नेतृत्वमा तीनटा पुस्ताको जबरजस्त हस्तक्षेप यो महाधिवेशनले सुधार जस्तो विशेष महाधिवेशनबाट गगन दाहरूको पुस्ता पार्टी सभापतिको रूपमा महामन्त्रीको रूपमा आउनुभयो तर हाम्रो पुस्ता त्यहाँ देखिएको थिएन यो पटक जेनरेसन मिलेनियल्स जेनरेसन जेनरेसन जसलाई वाई भनिन्छ त्यो पुस्ता जबरजस्त रूपमा केन्द्र समितिमा आउँदैछ होइन र जेनजीसलाई साथ लिएर आउँदैछ त्यसैले यो एउटा एउटा भाइब्रेन्ट कंग्रेस पनि तपाईँ भन्न सक्नुहुन्छ होइन एउटा भाइब्रेन्ट कंग्रेस निर्माणको यो यो प्रारम्भ भनेर तपाईँ भन्न
1: सक्नुहुन्छ र अब एउटा कुरा जाँदा जाँदा मलाई के बताइनु भने नेपाली कंग्रेसको अब यो महाधिवेशनले कस्तो खालको सन्देश दिन्छ युवाहरूका माझमा वा समग्र नेपालीहरूमा कस्तो सन्देश दिन्छ
4: अब यो यो अहिले अहिले यो महाधिवेशनले एउटा हेर्नुहोस् देशमा केही संवैधानिक सुधारको एउटा विषय पनि छ होइन त्यो विधान के अरे यो संविधान संशोधनको विषय होला एउटा पार्टी नेपाली कंग्रेस पार्टीले एउटा स्ट्रक्चरल रिफर्म के होइन समुन्नत नेपालका लागि चाहिने आधारहरू होइन के हो त भन्ने कुरामा नेपाली कंग्रेस पार्टीले यो महाधिवेशनबाट स्पष्ट पारेर जान्छ होइन र यो यो जुन एक खालको पोलिटिकल एनार्किजम अलिकति तरल राजनीति जस्तो स्थिति छ यो तरल राजनीति जस्तो स्थितिमा केही स्पष्टता होइन धेरै हदसम्मको स्पष्टता देशलाई दिने गरी नेपाली कंग्रेस पार्टी जान्छ भोलि बाइचान्स कहीँनिर केही भइहाल्यो राष्ट्रपा क्र्यासको कुरा होला अरू अरू पार्टी क्र्यासको कुराहरू त्यो भइहाल्यो भने पनि नेपाली कंग्रेस छ र त्यसको नेतृत्व गगन थापा छ होइन हाम्रो साथमा छ भन्ने किसिमले जनताले बुझ्ने गरी जनताले विश्वास गर्न सक्ने टाइपको कंग्रेस बनेर अगाडि
1: बढ्छ यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जनकजी नमस्कार
4: नमस्ते
1: उहाँ नेपाली कंग्रेसका युवा नेता जनक चटोत आदरणीय श्रोता यतिखेर नेपाली बहसमा हामी कुरा गर्दैछौं कंग्रेसको 15 महाधिवेशन आयोजक समिति अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डाक्टर केदार नरसिंह केसी उहाँ नेपाली कंग्रेसका नेता पनि हुनुहुन्छ केसीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
5: नमस्ते
1: नेपाली कंग्रेसको 15 महाधिवेशनको तयारी र नेपाली कंग्रेसको 15 महाधिवेशनले दिन खोजेको सन्देश चाहिँ के हो डाक्टर साहब यतिखेर
5: नेपाली कांग्रेसको 15 महाधिवेशनले दिन खोजेको सन्देश भन्यो भने एकै चिजमा हो त्यो नेपालको राजनीतिलाई स्थायित्व दिने र प्रजातन्त्र हामीले प्राप्त गरेको 62-63 सालको पछिको आन्दोलन होस् अथवा 47 साल पछिको 46 साल पछिको आन्दोलन होस् र 2063-72 सालमा प्राप्त गरेको संविधानलाई स्थायित्व र कन्टिन्यू दिने हो तेस्रो चिज देशको आकाशमा कुनै काहीँ कुनाबाट लोकतन्त्रको लागि हस्तक्षेप गर्ने भूमौली देखिएको छ लोकतन्त्रलाई संरक्षण गर्ने र सम्बोधन गर्ने आम नेपाली जनतालाई लोकतान्त्रिक शक्ति छ यसले देश अन्तर्राष्ट्रिय क्षेत्रमा समन्वयका साथ देशलाई अगाडि बढाउन सक्छ भन्ने जुन आशा छ त्यो नेपाली काङ्ग्रेसको अहिलेको अधिवेशनले वास्तवमै बन्यो भने नेपाली जनतालाई राजनीतिक स्थायित्व र लोकतन्त्रको प्रति अस्थिरता गर्ने तत्त्वहरूलाई पराजित गर्न सक्ने शक्ति त्यो नेपाली काङ्ग्रेससँग मात्र छ भन्ने सन्देश दिन्छ
1: अब डाक्टर साहब तपाईँ चाहिँ अब स्वास्थ्य समितिको संयोजक पनि हुनुहुन्छ होइन यो त महाधिवेशन अवधिभर चाहिँ स्वास्थ्यमा हुने केही समस्याहरूका विषयमा चाहिँ यहाँहरूले चाहिँ जानकारी गर्नुहोला होइन त्यहाँ चाहिँ ख्याल गर्नुहोला ध्यान दिनुहोला तर समग्र नेपाली कंग्रेसको स्वास्थ्य चाहिँ हेल्थ कस्तो छ अहिले
5: नर्मल्ली देशको स्वास्थ्यको पहिला भनौँ देशको स्वास्थ्यको परिस्थिति पछिल्लो वर्षहरूमा केही न केही धमिलो छ देशमा जुन किसिमले एउटा स्थायित्व सरकार र देश बहुमत प्राप्त सरकार स्थापना हुँदाहुँदै पनि देशले स्थायित्व पाएको अनुभूति भएको छैन भने अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यो जुन साउथ र नर्थलाई जसै जोड्न पर्ने हो, जसै साउथ र नर्थप्रति विश्वास लिनु पर्ने हो, त्यो लिन सकेको छैन। त्यो हामी सबभन्दा पहिला देशकै स्वास्थ्यको विषय भन्नुपर्ने हुन्छ। देशको स्वास्थ्यलाई ठिक पार्नको लागि नेपाली काङ्ग्रेस स्वस्थ र प्रतिस्पर्धिक राजनीतिमा उत्रिन सक्नुपर्छ। नेपाली काङ्ग्रेस स्वाभाविक रूपले तपाईँले इङ्कित गर्न खोजेको केही पार्टीभित्रको आन्तरिक समस्याको लागि तपाईँले इङ्कित गर्न खोजेको होला। मलाई लाग्छ 77 जिल्लाबाट जुन किसिमले उल्लासमय रूपले यो अधिवेशनमा पार्टिसिपेट गरेको छ र विशेष अधिवेशनबाट आएका नेताहरूप्रति जुन विश्वास पार्टी पंक्तिका कार्यकर्ताले गर्नु भएको छ, त्यसले मैले के अनुभूति गरेको छ भने स्वाभाविक रूपले नेपाली काङ्ग्रेसको स्वास्थ्य यो अबको अधिवेशनबाट स्वस्थ स्वच्छ र संगठित भएर जान्छ भन्ने मैले विश्वास लिएको छु। तथापि हामीले म जस्ता मान्छेहरू जो नयाँ जेनेरेसन र पुरानो जेनेरेसनको बिचको ब्रिज सेतु हुन सक्ने मैले विश्वास लिएको छु र मैले यो दुईटा समूहको अथवा दुईटा ग्रुपको अथवा दुईटा एज ग्रुपको बिचमा रहेर मैले समन्वयकारी भूमिका अथवा सेतुको काम गर्ने परिवेश परिस्थिति आउँछ भन्ने मैले विश्वास लिएको छु।
1: अब एउटा कुरा, तपाईँको उम्मेदवारी केमा हुन्छ? डाक्टर साहब उम्मेदवारी पनि हो यहाँको?
5: मेरो उम्मेदवारी त पक्कै हुन्छ। तथापि मैले म एउटा सङ्गठनभित्र विश्वास राख्ने व्यक्ति भए हुनाले सङ्गठनका साथीहरूसँग प्लस पार्टी सभापतिसँग र अन्य मेरो परिवारभित्र पनि मैले छलफल गर्न पर्ने भए हुनाले म मेरो परिवार पार्टी सभापति र मेरो साथीहरूसँग सल्लाह गरेँ, उम्मेदवारी चाहिँ म पक्का दिन्छु।
1: ए भनेपछि अहिलेको यो नेपाली कंग्रेसको यो महाधिवेशन 15 महाधिवेशनले चाहिँ कंग्रेस एक टिक्का बन्छ, एकाकार बन्छ, कंग्रेस नेपाली जनताहरूको पक्षमा छ, लोकतन्त्रको पक्षमा छ भन्ने एउटा दृढ एउटा सुदृढ आधार लिएर चाहिँ यो महाधिवेशन सम्बन्ध हुन्छ होइन? त्यसमा तपाईँ ढुक्काउनु हुन्छ?
5: हो, स्वाभाविक रूपले अहिले देखिएको राजनीतिक परिवेशमा नेपालको राजनीतिक व्यक्तित्वहरूमा देशले भरोसा गर्ने उपयुक्त पात्र अहिलेको नेपाली काङ्ग्रेस हो। केन्द्रीय नेतृत्वमा प्रति नै विश्वास छ र पार्टीभित्रका केही असहमति र पार्टीभित्र केही संकुचित अवस्था आमलाई त्यसलाई पनि उहाँले चिरेर सबै साथीहरूलाई एक ठाउँमा लिएर जान सक्नुहुने क्षमता यही समूह र यही साथीहरूसँग छ। त्यसकारण मलाई विश्वास छ नेपाली काङ्ग्रेसभित्र 3 सालदेखि अनुमानित रूपले काहीँ न काहीँ अलिअलि फ्याक्सन देखि नै आएको छ र त्यसलाई समय अनुसार मिलाउँदै गएको हुनाले मैले यसलाई त्यति ठूलो समस्याको रूपमा देखेको छैन।
1: र जाँदा जाँदै तपाईँको उम्मेद्वारी ठ्याक्कै खुलाउनु भएको छैन, तैपनि तपाईँ जित्नै सक्ने आधार डाक्टर केदार नरसिंह केसीलाई कसरी चिन्ने महाधिवेशन प्रतिनिधिहरूले अन्तमा?
5: म अब लामो समयदेखि विभिन्न प्रोफेसनल अर्गनाइजेसनदेखि नेपाली काङ्ग्रेसको थिङ्क ट्याङ्कको रूपमा रहेको प्रजातान्त्रिक विकास समाजको अध्यक्ष सहित मैले स्वास्थ्य क्षेत्रमा नेपाल अधिकार सम्पूर्ण देश भएका सबै प्रकारका नेपाली काङ्ग्रेसका कार्यकर्ता मात्रै होइन सबै प्रकारका कार्यकर्ताहरूलाई मैले यसलाई राजनीतिक भन्दा माथि उठेर स्वास्थ्य सेवा दिनुपर्छ भन्ने सोच र विचार राख्ने व्यक्ति हुँ र आगामी दिनमा पनि नेपाली काङ्ग्रेसका पार्टीका कार्यकर्ताहरूको स्वास्थ्य क्षेत्रमा देखेको वास्तवमा अत्यन्त भयभीत र दयनीय अवस्थालाई मैले एड्रेस गर्ने र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने विषय वस्तुमै मैले केन्द्रित गर्ने भए हुनाले मेरो उद्देश्य उम्मेदवारिता नै के को लागि हो भने नेपाली काङ्ग्रेसको समस्त कार्यकर्ताहरूलाई पीडित अभाव असम्पन्न स्वास्थ्यबाट वञ्चित साथीहरूलाई केन्द्रीय कार्य समिति अथवा पार्टीभित्र बुलन्द आवाज उठाएर स्वास्थ्य क्षेत्रमा यसले चाहिँ विशेष सहयोग गर्ने परिवेश सृजना गर्नको लागि नै मैले मेरो उम्मेदवारी प्रस्तुत गरेको हुँ।
1: हस् रक्षा, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। हुनुहुन्थ्यो नेपाली कंग्रेसका नेता डाक्टर केदार नरसिंह केसी आदरणीय श्रोता। यतिखेर हामी नेपाली कंग्रेसका युवा नेता प्रमोद हरि गुरागाईतर्फ जान चाहन्छौ। गुरागाईजी, नेपाली रेडियो धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
6: भेरी गुड मर्निङ, नमस्कार।
1: प्रमोदजी, नेपाली कंग्रेसको 15 महाधिवेशनको एक किसिमको उल्लास छ होइन, तपाईँहरू पनि अब यसमा जुट्नु भएको छ, महाधिवेशन प्रतिनिधि काठमाडौँ आइ नै सक्नु भएको छ। 15 महाधिवेशनले कस्तो खालको सन्देश दिएको छ यतिखेर?
6: मूलत नेपाली कंग्रेसले परम्पराको सम्मान र परिवर्तनको संकल्प भन्ने मूल अभिप्रायका साथ आफ्नो 15 महाधिवेशनको समुद्घाटन आज गर्दैछ। गौरव, गति र गन्तव्यको सन्दर्भ एकातिर छ भने अर्कोतिर समाजमा देखिएका सामाजिक विकृतिहरू, असहिष्णुपन जुन बढ़ेर गएको छ, हामीले प्रारम्भदेखि नै भन्दै आएको र अहिलेको नेतृत्वले भन्दै आएको कुरा के हो भने, प्रथमत हामी नेपाली, त्यस पछाडि मात्रै हाम्रा राजनीतिक अथवा अन्य परिचयहरू हुन्छन्। तसर्थ समग्र नेपाली समाज र नेपाल देशको निमित्त एउटा दिशा बोध गर्ने र दिशा निर्देश गर्ने सन्दर्भमा कोसे ढुङ्गो साबित हुने गरेर र नागरिक तहमा यसको स्पन्दनलाई पुर्याउनको निमित्त 15 महाधिवेशन महत्वपूर्ण हुन्छ भन्ने हाम्रो विश्वास र ठहर छ।
1: प्रमोद हरिजी, अब तपाईँको उम्मेद्वारी केमा रहन्छ यो 15 महाधिवेशनमा?
7: तपाई अहिले सुन्दै हुनुहुन्छ जनमनकै बोली रेडियो सुसेली 106.3 मेगाहर्ज।
8: अत्यन्त जरुरी फोन नम्बरहरू, सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-972, प्रहरी चौकी विराट चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल विराट चौक 021-546-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुशीलद्वारा जनहितमा जारी।

कम्पनीद्वारा फूड प्रोडक्टका उत्पादनहरू भुजिया दाल मोठ मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। पाथीवाडा फूड प्रोडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 01-5546-66 मोबाइल 98-42-89-72 प्रहरी चौकी विराट चौक 98-5-20-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-5-20-90-137 सुकुना हस्पिटल विराट चौक 01-5546-786 एम्बुलेन्स 98-5-20-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

0: मसँग बिगर्छौ, मसँग काठमाडौँ जान्छौ,
1: धोका त दिनु हुन्न नि,
0: जिन्दगीभरि साथ दिन्छौ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-545-6066 मोबाइल 98-40-82-972 प्रहरी चौक की विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हॉस्पिटल विराट चौक 021-546-786 एम्बुलेंस 98-520-54-886 रेडियो सुशैली द्वारा जनहित में जारी।
2: साथीबाट फूड प्रोडक्ट का उत्पादनहरू भुजिया दालमोठ मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजियाले मिठो स्वादमा पालक पनीरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो शहरमा उत्पादन भएको पालक पनीर खाऊ सधैँ रमाऊ। साथीबाट फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।

0: प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्, जसले जनताहरूमा खुशी छाउनुको साथै सैनिक नागरिक सम्बन्धमा समेत विस्तार भएको छ। यसबाट अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने भन्ने प्रधान सेनापतिको मुख्य अभिप्राय सार्थक हुनुको साथै नेपाल सरकारले परिकल्पना गरेको समृद्ध नेपाल र सुखी नेपालीलाई पूरा गर्न केही हदसम्म मदत पुगेको छ।
1: आजको यस प्रस्तुतिसँगै नेपाली सैनिक रेडियो कार्यक्रमको निर्धारित समयावधि सकिने लागिसकेको छ। कार्यक्रमप्रति तपाईँको कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छ भने नेपाली सैनिक रेडियो कार्यक्रम, रेडियो तथा प्रकाशन शाखा, जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डा भद्रकाली काठमाडौँमा पत्रचार गर्न सक्नुहुनेछ। इमेल गर्न चाहनुहुन्छ भने armyradio2008@gmail.com र radio-prakashan@nepalarmy.mil.np। प्रतिक्रिया व्यक्त गर्ने यिनै ठेगाना सहित आजको कार्यक्रमबाट म सुदीप ढकाल पनि विदा हुन्छु। नमस्ते।
2: हामीसँग स्कुलमा पढ्ने डुब्लीहरू छन् नि, आज तिनीहरूलाई भेटेर आउँछु। हो त
3: आउनु त आइयो, हाम्रो राजाहरू पो भेटिन्छन् किन भेटेर नि।

0: पूजा पुराण चारै तिर हिँड्नु पर्छ भने यस्तो गरगहना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98527792 98422 59750 98423562525

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैनी।

0: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने जस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्ने होला
1: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुष्प ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुष्प ज्वेलर्स विराट चोक मोरेङ प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 9852557092 9842959750 9842235625

हाम्रै विराट चोकको सिपिएन चोरी जहाँ पायो ती कम्प्युटर किन्दा अनि दुःखै त पाइन्छ त कम्प्युटर बिक्री गर्ने सिकाउने अनि मर्मत गर्ने नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेसन सेन्टर हो नि। सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिग्रिहालेमा घरमा बिग्रियो, घरमै ब्याङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर पो बनाउने सुविधा पनि छ। झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है। कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त हौ। तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसी। अब यो फोन नम्बर 01545787 98 4205341। अब भयो। अब गुड भेरी गुड भेरी गुड।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: सासीबारा फूड प्रोडक्ट का उत्पादन भुजिया दाल मोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। सासीबारा फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
1: पहिलो पुर्खा देखि चली आएको रीति हो, यो रीतिलाई हामीले छोड्नु हुन्न। आउन साथी हो माया गाउँ, गाउँ झुमौ र सँगसँगै नाचौ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिञ्च दमकल फोन नम्बर 021-545-6666 मोबाइल 98-40-82-69-72 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशीलद्वारा जनहितमा जारी।

पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं। आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ। मोबाइल नम्बर 9841184444 9810543553। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: लुगा लगाऊ, गाड़ी चढ़ने ठाउँसम्म जाऊ, गाड़ी चढ़ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: हैन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैली।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मानको बोली रेडियो सुसैनी।
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु, कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइरा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाव।

0: सर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क डिश वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क आइडिया दसैँको खुसी घर घरमा उपहार
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेस महाधिवेशनमा युवाको उत्साह, परम्परामा क्रमभंग, भविष्यप्रति नयाँ आशा शीर्षकमा खबर छ। लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको 15 महाधिवेशनमा युवा पुस्ताको सक्रिय सहभागिता देखिएको छ। काठमाण्डुको खुला मंचमा आइतबारदेखि शुरू भएको महाधिवेशनमा 18 वर्षका युवादेखि लामो समय पार्टी राजनीतिमा सक्रिय प्रतिनिधिसम्मको अर्थपूर्ण उपस्थिति देखिएको हो। उद्घाटन समारोहमा देखिएको युवा सहभागितासँगै नेतृत्व र कार्यशैली परिवर्तनको आवाजले कांग्रेस नयाँ ढंगले अगाडि बढ़ने संकेत देखाएको प्रतिनिधिहरूले बताएका छन्। कांग्रेसकै पुरानो विरासत बोकेको एउटा समूह बाहिर रहे पनि विशेष महाधिवेशनबाट नेतृत्वमा आएको परिवर्तनपछि शुरू भएको महाधिवेशनलाई धेरैले आफ्नो राजनीतिक भविष्यसँग समेत जोडेर हेरेका छन्। महाधिवेशनले लामो समयदेखि नेतृत्वमा सीमित अनुहार दोहोरिरहने प्रवृत्ति तोड्ने र युवालाई मूलधारको राजनीतिमा स्थापित गर्ने उनीहरूको विश्वास छ। पहिलोपटक महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका कतिपय युवाले कांग्रेसमा आफूहरूको आकर्षण बढ़नुको कारण नै विशेष महाधिवेशनबाट शुरू भएको रूपान्तरणको प्रक्रियालाई मानेका छन्। त्यस्तै सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म पहिलो पटक वरिष्ठ उपसभापतिको व्यवस्था, विगत भन्दा केही नयाँ अभ्यास, विद्युतीय मतदान नहुने लगायतका व्यवस्था पनि गरिएको छ। आइतबारदेखि शुरू भएको नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ। आज र भोलि 2 दिनसम्म बन्द सत्र काठमाडौँ स्थित खुला मंचमै हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन प्रस्तुत गर्नेछन्। प्रतिवेदनमाथि भूगोलका आधारमा प्रतिनिधिलाई समूह विभाजन गरी छलफल हुनेछ भने बन्द सत्रमा 7,500 भन्दा बढ़ी प्रतिनिधि सहभागी हुने भएकाले एउटा हलमा करिब 3,000 प्रतिनिधि अट्ने गरी 3 वटा हल तयार गरिएको छ। बन्द सत्रको छलफल हुने प्रत्येक हलमा डिजिटल बोर्ड राखिएको छ। कांग्रेस सभापति गगन थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति म्युजिकल चेयर जस्तो बनेको बताएका छन्। त्यस्तै म्युजिकल चेयरको प्रवृत्तिकै कारण भदौ 23 र 24 गतेको घटना भएको समेत उनले बताएका थिए। त्यस्तै महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपति सभापति रवि लामिछानेले भाषण, नारा र घोषणा पत्रमा मात्रै सीमित हुने राजनीति अब पर्याप्त हुँदैन भनेका छन्। त्यस्तै शंकर पोखरेलले लोकतन्त्रका लागि कांग्रेससँग मिलेर काम गर्न एमाले तयार छ भनेका छन् भने नेकपाका संयोजक प्रचण्डले मलाई गाह्रो छ अब क्रमभंग गर्ने पालो गगनजीको भन्दै भनेका छन्। त्यस्तै राजेन्द्र लिङ्गेनले मान्छे फेरिएर मात्र हुँदैन रहेछ भनी भनेको बताइएको छ। कांग्रेस महाधिवेशनमा युवाको उत्साह, परम्परामा क्रमभंग शीर्षकमा यो खबर छापिएको छ।
3: कंग्रेसको महाधिवेशन वैधानिकतातर्फ गगन, छुटे संस्थापक नेताका लिगेसी, मध्यान्न दैनिक खबर लेख्छ। नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबार विशेष समारोहका बीच उद्घाटन भयो। खुल्ला मंचमा उद्घाटन भएको महाधिवेशनमा सबै राजनीतिक दलका शीर्ष नेतालाई राखेर साझा मंच बनाउने प्रयास गरेको छ। कंग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सबै राष्ट्रिय दलका नेतालाई एकै मंचमा राखेर राष्ट्रिय राजनीतिबारे बहस चलाउँदा कंग्रेसको एउटा समूह भने देखिएन। विशेष महाधिवेशनबाट आएको गगन थापाको नेतृत्वमा जारी 15 महाधिवेशनले आगामी 4 वर्षका लागि कंग्रेसमा नेता र नीति स्थापित गराउनेछ। महाधिवेशनले गगन थापालाई संस्थापन वैधानिकता दिने बाटो तय गर्नेछ। निवर्तमान सभापति शेरबहादुर देवालाई महाधिवेशन उद्घाटनका लागि पटक पटक निम्ता गर्दा पनि नआएको कंग्रेसले दावी गरेको छ। सभापति थापाले पूर्व सभापति देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिए पनि उनी सहभागी नभएको दावी गरे। देउवालाई लिनका लागि पार्टीका नेताहरू कति पटक जाने र कसरी जाने भन्ने प्रश्न गर्दै उनले भने, पूर्व सभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौं तर आउनु भएन। कति पटक जाने हो, कसरी लिन जाने हो? अधिवेशन उद्घाटन समारोहमा सुजाता कोइराला बाहेक कंग्रेसका संस्थापक नेताहरूको लिगेसी बोकेका नेताहरूको अनुपस्थितिले कार्यकर्ता तहले खल्लो महसुस गरे। सन्त नेता कृष्ण प्रसाद भट्टराईको लिगेसीबाट आएका नेता देउवाको अनुपस्थितिले कंग्रेसको राजनीतिलाई फकर कोणबाट विश्लेषण गरिएको छ। उनीसँगै कंग्रेसका संस्थापक नेताहरू बीपी कोइराला र गणेशमान सिंहका पुत्र डाक्टर शशांक कोइराला र प्रकाशमान सिंहको सहभागिता नहुँदा कंग्रेसमा पूरै नयाँपन देखिएको भन्नेहरूको जमात त्यत्तिकै थियो।
2: रविले गगनलाई के लगाए दोस्रो गुण शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सभापति रवि लामिछानेले कांग्रेस सभापति गगन थापालाई आफूले दोस्रो गुण लगाएको खुलासा गरेका छन्। तर उनले आफूले लगाएको पहिलो गुण के थियो भन्ने खुलाएनन्। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै लामिछानेले भने, कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ। यति दिएर मैले गगनजीलाई दोस्रो गुण लगाएको छु, मान्ने नमान्ने तपाईँको जिम्मा। सभापति लामिछानेले पहिलो गुण बारे नखुलाए पनि त्यसलाई लिएर कांग्रेस वृत्तमा भने विभिन्न चर्चा हुन थालेको छ। 2079 सालको प्रतिनिधि सभा निर्वाचनमा काठमाण्डु 4 कांग्रेस सभापति थापा उम्मेद्वार थिए। अरू सबैतिर उम्मेद्वारी दिएको रासोपाले त्यो क्षेत्रमा भने उम्मेद्वारी नै दिएन। त्यसबेला रासोपाले काठमाण्डुका क्षेत्र नम्बर 2, 6, 7 र 8 उम्मेद्वारी दिएको थियो। सबै क्षेत्रमा जित हासिल गरेको थियो। अन्यन्त्र पनि कांग्रेसका थुप्रै नेताले चुनाव हारे, तर गगनले जिते। जबकि 2082 फागुन 21 निर्वाचनमा गगन सरलाई 4 उम्मेद्वार बने, रासोपाका अमरेज सिंहसँग चुनाव हारे। सायद लामिछानेले यसैलाई पहिलो गुण लगाएको अर्थका रूपमा व्याख्या गरेका हुन सक्ने कांग्रेसी नेताहरू बताउँछन्। लामिछाने पछि उद्घाटन सत्रमा बोलेका कांग्रेस सभापति थापाले पनि पहिलो गुणबारे उल्लेख गरेनन्। त्यस्तै लामिछानेले शेरबहादुर देउवा लगायतलाई छोडेर गगनले राम्रो गरेको अभिव्यक्ति दिएका छन्। कांग्रेसको मंचमा देउवाका लागि छुट्याइएको कुर्सी नै खाली राखिएको थियो। सभापति थापाले भने पूर्व सभापति देउवाका लागि कुर्सी खाली राखेका थियौं तर आउनु भएन। कतिपटक जाने हो लिन, कसरी जाने हो? राष्ट्रपति सभापति लामिछानेले चुनावमा कांग्रेसका प्रतिबद्ध कार्यकर्ताले पनि आफूलाई मत दिएर जिताएको बताएका छन्। त्यस्तै कांग्रेस राजनीतिक प्रतिवेदन, निर्वाचन पूर्व गठबन्धन नगर्ने, उत्पादनमा जोड़ दिने उपशीर्षकमा खबर छ। कांग्रेस सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा आगामी 4 लागि पार्टीको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्ताव गरेका छन्। प्रतिवेदनमा निर्वाचन पूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने, आफ्नै चुनाव चिन्ह र उम्मेद्वार लिएर जनतामाझ जाने, पार्टी संगठनको पुनर्संरचना गर्ने तथा सरकारका काम कार्यवाहीमाथि प्रभावकारी निगरानी गर्ने प्रस्ताव गरिएको छ। थापाले कांग्रेसले पछिल्ला 2 आफ्नो मूल्य उद्देश्य भन्दा पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गरेका छन्। गठबन्धन व्यवस्थापन, भागबण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्ना पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाएको प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्तै थापाको प्रतिवेदनको मुख्य अवधारणा समुन्नत नेपाल, सम्मानित नेपाली रहेको छ। आर्थिक वृद्धि दरलाई मात्र समुन्नतिको आधार नमान्दै शिक्षा, स्वास्थ्य, पोषण, सिप, क्षमता र नागरिकको वास्तविक स्वतन्त्रतालाई विकासको आधार बनाउनुपर्ने प्रस्ताव गरिएको छ।
3: सड़क सुरक्षा विधेयक अनधिकृत पार्किङले दुर्घटना भए क्षतिपूर्ति शीर्षकमा गोर्खापत्रमा खबर छ। निषेधित क्षेत्रको पार्किङ र अनधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क दुर्घटना भएमा पार्किङ गर्ने र सामान राख्ने व्यक्तिबाट क्षतिपूर्ति भराउने गरी सरकारले नयाँ कानून प्रस्ताव गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका तर्फबाट सड़क सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ। सड़क सुरक्षा सम्बन्धी छुट्टै कानून अहिले प्रचलनमा छैन। एकीकृत कानून निर्माणका लागि राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नीतिगत निर्देशन दिएको थियो। विधेयकले सड़क सुरक्षाका लागि 3 तहका सरकारको समन्वय र नागरिकलाई समेत उत्तरदायी बनाउने व्यवस्था प्रस्ताव गरेको छ।
2: भनिन्छ संकटले कहिलेकाहीँ नयाँ सामर्थ्य जन्माउँछ। भोटेको सित्रीसुली करिडोरमा आएको विनाशकारी बाढ़ीले पुर्याएको अकल्पनीय क्षतिको पीड़ालाई सम्हाल्दै उठ्ने प्रयासमा देश छ। यही सन्दर्भमा बाढ़ीसँग जोड़िएको जलवायु परिवर्तन र जलवायु न्यायको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसको केन्द्रमा आएको छ। यही पृष्ठभूमिमा आइतबार राजधानीमा सम्पन्न काठमाडौँ क्लाइमेट वीक 2026 पनि त्यही बहसको एउटा कड़ी बन्यो। जलवायु उत्थानशीलताका लागि जलवायु न्याय स्थानीय पहलदेखि विश्वव्यापी जलवायु कूटनीतिसम्म नाम दिएको र नेपालमा पहिलो पटक आयोजना गरिएको यो कार्यक्रम साताव्यापी भनिए पनि तीन दिनसम्म सञ्चालन भयो। यस अवधिमा 27 विभिन्न छलफल तथा कार्यक्रम आयोजना गरिए भने 1000 भन्दा बढ़ीले प्रत्यक्ष सहभागिता जनाए। सामाजिक सञ्जाल मार्फत अप्रत्यक्ष रूपमा जोड़िएका सहभागीलाई समेत समेट्ने हो भने अभियानसँग जोड़िनेको संख्या अझ ठूलो रहेको छ। जलवायु परिवर्तन पर्वतीय मुद्दा र जलवायु न्यायका विषयमा सरकारी प्रयाससँगै नागरिक समाजका केही अभियन्ता लामो समयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मंचमा सक्रिय छन्। तिनै मध्ये केही अभियन्ता भोटेकोशी त्रिशुली नदीमा बाढ़ी आएको दिन अर्थात भदौ 10 गते काठमाण्डुमा क्लाइमेट वीक आयोजना गर्ने विषयमा छलफल गर्न पूर्व निर्धारित बैठकमा रहेका थिए। भोटेपछि बाढ़ीले प्रेरित नागरिक अभियान शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
3: सरकारले पृथ्वी राजमार्गको सवारी चाप कम गर्न र बारम्बार हुने सड़क अवरोधको दीर्घकालीन समाधानका लागि त्रिशुली नदीपारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाएको छ। यो वैकल्पिक मार्ग निर्माणका लागि सरकारले अध्ययन अगाडि बढ़ाएको हो। पछिल्लो समय रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ी र त्यसपछिको अविरल वर्षाका कारण आएको बाढ़ीले त्रिशुली नदीको कटान र पहिरोका कारण पृथ्वी राजमार्गको कृष्णभीर र परेवा भीर खण्ड क्षतविक्षत भई यातायात ठप्प भएपछि यो वैकल्पिक मार्गको निर्माण फेरि चर्चामा आएको हो। पृथ्वी राजमार्ग अन्तर्गत जोगी मारामा समेत पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़दै गएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा आयोगका पूर्वाधार क्षेत्र हेर्नुहुने इन्जिनियर अर्जुन जंग थापाले बाढ़ी पहिरो जस्ता प्राकृतिक विपदका बेला पनि यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदीपारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाइएको बताउनुभयो। वैकल्पिक मार्ग निर्माणको योजना शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।